0: सानसाना समूह कयौं ठाउँमा पहिरो, कुनै पनि चेनेब ठाउँमा पहिरो नगएको अवस्था थिएन। अत्यन्तै अप्ठ्यारो अवस्था थियो रिसाङमा, यद्यपि ओ र चाहिने अर्को तीन नम्बरको चाहिने सियालामा पनि र एक नम्बरको घोइलेटामा त्यो क्षेत्रभरि त्यो चाहिने आवासका लागि आगामी दिनमा पनि उपयुक्त नभएको अवस्था चाहिँ थियो। र त्यही बीचमा हामीले कहीँ न कहीँ त हामीले नागरिकहरूलाई अस्थायी सेल्टरमा राख्नु पर्यो भनेर एक हप्ता हामी करिब बसेर त्यहाँको चाहिने स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण साथीहरू लगायत म आफै त्यहाँ फिल्डमा बसेर त्यहाँ अन द स्पोटमै हामीले चाहिँ त्यहाँ सबैलाई राखेर तीनवटा ठाउँमा अलिकति उपयुक्त अस्थायी रूपमा यहाँ बस्न लायक चाहिँ होला भन्ने चाहिँ भूगर्भविदको सल्लाह अनुसार हामीले तीन ठाउँमा त्यो टेन्टहरू राखेर अहिले अस्थायी चाहिने रूपमा बसिराख्नु भएको छ। त्यसै गरी चाहिँ जुनी च्यादे गाउँपालिका वडा नम्बर छ डोगरा बस्ती, त्यहाँ चाहिँ पहिरोले दुईजना चाहिँ ज्यान गुमाउनु पर्यो। त्यसै गरी नलगार नगरपालिकाको चौखामा जहाँ पुलदेखि बाटोदेखि त्यो भेरी करिडोरदेखि त्यहाँ घरहरू पाँचवटा घरहरू बगाएको अवस्था छ। त्यसै नलगारको फुम्दामा धेरै ठाउँमा जाजुकोटको, किनभने त्यो जाजुकोटमा अलिक बढी चाहिँ यो किन भइराखेको होला भन्ने अब हामीले त्यो सोध्यौं, क्वेसन गऱ्यौं हामीले चाहिँ भूगर्भविदहरूलाई, जहाँ चाहिँ भूकम्पले पटक पटकको धक्काले त्यो चाहिँ जमिन कमजोर भएको र अहिले त्यहाँ चाहिँ पानी ठूलो पनि भारी वर्षा हुँदाखेरि त्यो भूगोल कमजोर भएर त्यसरी भएको भन्ने कुरा छ। यद्यपि रिसाङको हकमा त्यहाँ चट्टान नै चाहिँ कुहिएको भनेको त्यो मक्किएको, अब चाहिँ त्यो मक्किँदाखेरि त्यहाँ पहिरो गएको भन्ने उहाँहरूको प्रारम्भिक चाहिँ रिपोर्टमा उहाँहरूले भनिराख्नुभयो।
1: भनेपछि चट्टान मक्किँदाखेरि पनि पहिरो जाने रहेछ भन्ने त्यहाँ
0: भन्नुभयो उहाँहरूले। भनेको चट्टान हजारौं हजार वर्ष पहिलादेखिको चट्टानहरू मक्किँदाखेरि पहिरो जाने, या त त्यो माटो पनि चट्टान बन्ने चाहिँ अवस्था हुँदो रहेछ त्यो भाइ, त्यो भूगर्भविदहरू उहाँहरूले भने अनुसार। त्यसकारण त्यो रिसाङको बस्तीका विषयमा सबभन्दा बढी चिन्ता हामीलाई मलाई अहिले चाहिँ मलाई लागिरहेको छ कि उहाँहरूको व्यवस्थापन कसरी गर्ने होला। एक त जाजुकोट भौगोलिक हिसाबमा अत्यन्तै कठिनाई, तपाईँलाई पनि थाहा छ, किन कठिनाई भएको जिल्ला हो। स्रोत र साधनका हिसाबले, विकासका चाहिँ पहुँचका हिसाबले, एक्सेसका हिसाबले त्यहाँ अत्यन्तै पछाडि परेको जिल्ला हो। त्यत्रो सयौं दुई तीन सय नागरिकहरूलाई हामीले व्यवस्थापन कसरी गर्ने होला। राज्यको अवस्था यस्तो छ, यता चाहिँ भोटे कोशीको हजारौं नागरिकहरू प्रभावित भइरहेका छन्, जाजुकोट भूकम्पको कुरा छ, सँगै यो बाढ़ी बहिरोको कुरा आयो। त्यसकारण हामी अत्यन्तै चाहिँ चिन्तित छौं।
1: अहिले जस्तो तीन तहको सरकार मध्ये स्थानीय सरकार र प्रदेशले केही गर्न सक्छ कि सक्दैन, विशेष त रिसाङ पहिरो प्रभावितहरूको लागि अथवा भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउने काम अब विपद व्यवस्थापन प्राधिकरणले गर्ला, तर त्यहाँका नागरिकहरूको जीवनस्तर अथवा उनीहरूको सजिलोको लागि थप केही गर्न सक्छन् भने
0: होइन। उहाँहरू जे उहाँहरूसँग साधन स्रोत छ, उहाँहरूको चाहिँ क्षमता छ, त्यो अनुसार उहाँहरू आजका दिनसम्म स्थानीय तह नै जनताको घर आँगनको सरकार हो, उहाँहरू लागिराख्नु भएको छ। तर यो चाहिँ प्रकोप डिजास्टर सम्बन्धीको पुनर्निर्माणमा स्पेसली स्थानीय तहको जिम्मेवारी भनेको त्यहाँबाट भएका लाभग्राही पहिचान मात्रै छ क्या, उहाँहरूले पहिचान मात्रै गरिदिने हो, बाँकी चाहिने पुनर्निर्माणको सम्पूर्ण चाहिने संघीय सरकारले भएको हुनाले अहिले चाहिँ यो चाहिने कार्यविधिले या त अहिलेको सिस्टमले स्थानीय तहले धेरै गर्न सक्दैन। यद्यपि उहाँहरूले चाहिँ गर्न नसक्ने भन्ने उहाँहरूको चाहिँ सिपको कुरा, रोजगारीको कुरा होइन, उहाँहरूलाई चाहिँ बाँकी चाहिने उहाँहरूको जीवनलाई चाहिने उहाँहरूको आय आर्जनसँग जोडिने कुरा, उहाँहरूले उहाँहरूलाई चाहिने अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ, उहाँहरू लागिराख्नु भएको छ। र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू, स्वास्थ्य चौकीहरू जो भूकम्पबाट चाहिँ ध्वस्त भएका थिए, ती कामहरूमा प्रदेश चाहिँ तहले लागिराखेको छ, त्यसरी अगाडि बढ़िरहेको छ।
1: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो, अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौं। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ, पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेको छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेको छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेको छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
0: हामी यो बीचको चरण, हामी यो विकासमा जाजुकोटमा उदाहरणका लागि जाजुकोट भन्छु, लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा चाहिँ बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो. हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो, हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौं. अब त्यसलाई व्यवस्थित गर्न जरूर छ. हामीले त्यो हामी जहाँ पुग्छौं या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौं र अझ आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ अर्को कुरा यसमा जोडिनु पर्ने हाम्रा कारणले मात्रै मैले अघि पनि भने फेरि पनि जोड्नमा चाहन्छु हाम्रा कारणले मात्र यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन.
1: मानवीय कारण बाहेक अरू पनि छ.
0: मानवीय कारण कि नेपालको हाम्रो चाहिँ आफ्नै चाहिँ कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु चाहिँ परिवर्तनको यो चाहिँ कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली थिए खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ. अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्रसंघ लगायतका चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिँ कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनुपर्छ.
1: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत
0: एकदम होइन. यो चाहिँ कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिँ नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरमौ चाहिँ नेपाली नागरिकको चाहिँ पैसा सम्पत्ति बगाइसकेका छौं. किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारणले थिएन नि. त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ. नगण्य मात्रा हो, न्यून मात्रा हो, तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फँसिरहेका छौं. त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जसो चाहिँ आईईआईए होइन जे गर्छौं नि यो 2-3 वर्ष लगाउँछौं हामी. किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति हाम्रा चाहिँ विकासका संरचनाहरू हाम्रो वातावरण चाहिँ राम्रो होस् भने तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि. अब यो पनि मोडल चेन्ज गर्नु परेछ हामीले. उहाँहरूका कारणले हामी प्रभावित हुने तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे तान चाहिँ गरेर विकासलाई रोकिराख्नुपर्ने या त चाहिँ एकै ठाउँमा धेरै विकास जस्तो 11-12 चाहिँ हाइडोहरू रहेछ यो खोला. यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि बनाएको भए जब विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यतो खरमङ क्षति त हुने थिएन नि त.
1: त्यसो भए अब संसदले के गर्न सक्छ त त्यसको सन्तुलित विकासका लागि?
0: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो, बहस चलाउने हो, त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यानाकर्षण गराउने हो र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि. हामीले त भन्छौं, हामीले भन्न सुरु गरेका छौं. यद्यपि यो डिजास्टर पछि मात्र होइन त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइरहेको चाहिँ अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 सार्वभौम सांसद प्रतिनिधि सभामा त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने एउटा रचनात्मक चाहिँ सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं र त्यो भूमिका संसदको हो भन्ने लाग्छ.
1: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै थुप्रै काम गर्न बाँकी छ अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिराखेको छ यसबाट जसले जुन देशले सबभन्दा बढ़ी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि. अनि त्यसको लागि दलहरूको बीचमा सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न भेट्नुहुन्न?
0: हामी प्रतिनिधि सभामा
1: नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भयो.
0: नेपाली काँग्रेस यस्तो पार्टी हो हामीले भनिसकेका छौं राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली काँग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिरहेका छौं कि यो जलवायुको सवालमा मात्र होइन कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ नेपाल समग्र नेपाल आज शोकमग्न छ यो कन्डिसनमा यहाँको चाहिँ नि उद्धारका चाहिँ सन्दर्भमा होस्, राहतका सन्दर्भमा होस्, पुनर्निर्माणका सन्दर्भमा होस्, हामी सरकारको साथमा छौं। त्यसकारण जलवायु चाहिँ परिवर्तन जस्तो, जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली काङ्ग्रेसमा चाहिँ होइन, सदनमा भएका सबै चाहिँ मान्य सदस्यहरूले त्यसमा एकमतका साथ यो निर्णय हुनपर्छ, र बरू सरकारले चाहिँ त्यो किसिमको आँट गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्छ कि गर्दा, हामीलाई बरू त्यहाँ आशंका हो।
1: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले, र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनै तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ।
0: होइन, बुझाइमा एकरूपता हुनु नै पर्छ, र हाम्रा चाहिँ नीति नियममा पनि त्यो किसिमको एकरूपता हुनु नै पर्छ। नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आफ्नै चाहिँ कार्यहरू आफ्नै चाहिँ त्यो सूचीहरू छन्। त्यसकारण यो तीनटै तहको समन्वय, सहकारी र सहअस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ। यो तीनटै कुरा तहहरूको चाहिँ समन्वयिक सहअस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन। त्यसकारणले सबै तीनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिँ मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय स्तर म के भन्छ त्यसलाई, अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिँ प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युजहरूलाई त्यहाँ चाहिँ बलियो रूपमा उठाउनका लागि सरकारले त्यो किसिमको भूमिका निर्वाह गर्न आवश्यक ठान्दछु।
1: समयको लागि, कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद समानजी।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद, र खास गरी अहिले सिङ्गु देश शोकमग्न छ, यो बेला हामी सबै नेपालीहरू आज चाहे देश बाहिर बसौं चाहे नेपालमा बसौं जहाँ रहौं, तर नेपालका बारेमा चिन्तन, नेपालका बारेमा चाहिँ हामीले पीड़ा चाहिँ महसुस सबैले गरिरहेको छौं। यो अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र खास गरी मेरो जाजरकोट जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, यो विपदको बेला अझै पनि हामी एकताबद्ध भएर, किनभने अझै मनसुन सिद्धिएको छैन, यो मनसुनको चाहिँलाई ध्यान दिएर खास गरी गाउँमा भिरालो पाखोमा वा खोलाको किनारमा बस्ने दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनका लागि म यही तपाईँहरूको मिडिया मार्फत हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली काँग्रेसबाट झाजरकोटबाट निर्वाचित सांसद खड्गबहादुर बुढासँग कुराकानी गर्यौं। विशेषत भोटेकोशी नदीमा आएको बाढीमा परेका झाजरकोटका बासिन्दाहरू, त्यहाँ बेपत्ता भएका जुन विवरणहरू छ त्यसको लागि सांसदको रूपमा उहाँले स्थलगत रूपमै नुवाकोट र रसुवा लगायतका क्षेत्रहरूको त्यहाँ सरोकारवाला निकायसँग भेटेर उद्धारका लागि भएका प्रयासका बारेमा पनि जानकारी लिनुभएको छ, र झाजरकोट आफै भूकम्पबाट, पहिरोबाट लगायतका विभिन्न विपदबाट प्रभावित छ, त्यहाँको पुनर्निर्माणको राहतको प्रसंगमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको दशमी तिथि
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: भोटेकोशी बाढ़ीको आज 12 दिन सकुशल उद्धार हुने क्रम पनि बढ्दै जलविद्युतका सुरुङभित्रको खोजी कार्यमा तीव्रता। बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा।
2: पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित। भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान। भाँसिएको 7 दिनपछि कृष्ण भीरमा खोलियो ट्र्याक।
1: एउटै शवमा 3 परिवारको दावी। पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइँदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै।
2: अमेरिकामा दादुरा संक्रमण तीव्र। संक्रमितको संख्या 3,000 नाग्यो। केही दिन
1: तीव्रता। बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा।
2: पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित। भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब।

0: रूसी राष्ट्रपतिको निर्देशन इराकमा पेट्रोल आपूर्ति घट्यो
1: र नेपाल भलिबल लीगमा सगरमाथाको लगातार दोस्रो जीत यूएईमा जीसीडी नेपाली प्रिमियर लीगको आयोजना हुने नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा भोटेकोशी बाढ़ीको प्रभावबाट बच्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग नेपाल सरकारले गरेको आह्वान र प्राप्त उपलब्धिको प्रसंग.
0: भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलोपटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी कोषबाट आपतकालीन विपत्ति सहायता मागेको छ. तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन. अधिकारीहरूका अनुसार कोषको सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ. गत 10 भदौमा हिमताल फुटेर लेन्दी खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक ठूलो बाढ़ीले मानवीय क्षति, पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ. अर्थमन्त्री डाक्टर सोनी वाग्ली र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन विपत्ति सहायता आवश्यक रहेको समेत जनाउनु भएको छ. तर हालसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइ नसकेको अधिकारीहरूले बताएका छन्. यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले 9 असोजमा संयुक्त राष्ट्र संघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ. जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय गरिएको हो. प्रधानमन्त्री शाहको सम्बोधनको मिति तय भएसँगै नेपालले गरेको अनुरोधपछि संयुक्त राष्ट्र संघीय महासभाको वक्ता सूची समेत संशोधन गरिएको थियो. संशोधित सूची अनुसार अपरान्ह 3 देखि राति 9 बजेसम्म सम्बोधन गर्ने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सूचीमा प्रधानमन्त्री शाह 17 नम्बरमा हुनुहुन्छ. बाढ़ीपछि मात्रै प्रधानमन्त्रीले राष्ट्रसंघीय महासभामा सहभागी हुने निर्णय लिनुभएको थियो. यस अनुसार प्रधानमन्त्री शाहले 24 सेप्टेम्बर अर्थात नेपाली समय अनुसार 9 असोजको बिहान महासभाको जनरल डिबेटको अधिवेशनलाई सम्बोधन गर्ने कार्यतालिका बनेको छ.
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रका आमा बाबुहरूलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै सरकार साथमा रहेको बताउनु भएको छ. हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले तपाईहरू एक्लो हुनुहुन्न, राज्य तपाईँको साथमा छ, सरकार तपाईँको साथमा छ भन्नुभएको हो. 64 वर्षीय चण्डिका श्रेष्ठको उद्धार भएको खबरले सिंगो देशलाई नै आशा दिएको उल्लेख गर्दै उहाँले नुवाकोटको देवीघाट क्षेत्र लगायत अरू सरोकारवाला निकायसँग पनि समन्वय गर्दै खोजी तथा उद्धारलाई तीव्रता दिएको उल्लेख गर्नुभएको छ. यसैबीच भोटेकोशी हिमबाढ़ीको 11 दिनमा हिजो सुरूङको अध्यारोभित्र खोजी गर्दै रसुवाको माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको सुरूङबाट करिब 225 मिटरभित्र फँसेका चिनिया नागरिक लुहाई टोलाई नेपाली सेनासहितको उद्धार टोलीले जीवितै उद्धार गर्न सफल भएको छ. उक्त सुरूङबाट 2 शव पनि निकालिएको छ. त्यसै गरी नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा बाढ़ीले क्षतिग्रस्त घरभित्र फँसेकी 64 वर्षीय चण्डिका श्रेष्ठलाई पनि हिजो नै जीवितै उद्धार गरिएको हो. नेपाली सेना, विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधि सहितको संयुक्त प्रयासपछि चिनिया नागरिकलाई सुरूङबाट बाहिर निकाल्न सफल भएको सशस्त्र प्रहरीका इन्स्पेक्टर सुमन विकले CIN बताउनुभयो.
3: भनेको चाहिँ घरबाट घर चारतलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ. थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मड ढिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो. त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो. त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रूमभन्दा भित्रपट्टिको रूममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाउ बचाउ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यु गरेर अहिले काठमाडौँ पठाएको.
1: नुवाकोटका सामुदायिक रेडियोहरूका अनुसार परिवारका सदस्यहरूले चण्डिकाको आशा मारिसकेका थिए। भोटेकोशी हिमबाडीबाट बेपत्ता भएको आठ दिन

0: बैठकमा उहाँका दुईवटा छोरा र आफन्तको बेत्रावती र त्रिशुली खोला आसपासमा आमा बाबु लगायतका अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजक्रिया शुरू गरिएको थियो तर एघारौं दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाण्डुको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।
1: यसैबीच रसुवाको भोटिकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित हालसम्म 13,101 जनाको उद्धार भएको छ। उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 21,465 सुरक्षाकर्मी परिचालन गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौका अनुसार हिजो साँझसम्म बाढ़ीमा परि 1,331 जनाको मृत्यु भएको छ भने 4,896 जना सम्पर्कविहीन भएका छन्। बाढ़ी तथा त्यसबाट प्रभावित क्षेत्रमा 5,929 जना घाइते भएको प्राधिकरणका उपसचिव प्रति कार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: 1,331 जनाको शव फेला परेको छ। अहिले पनि करिब 5,000 मान्छे सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा, हाइड्रो पावर टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेर्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ।
1: प्राधिकरणका अनुसार हालसम्म 973 हेलिकप्टर उडाइएको छ। हवाई उडान 73 यसलाई एकपल्ट फेरि सुन्नुहोस्। प्राधिकरणका अनुसार हालसम्म 973 पटक हेलिकप्टर उडाइएको छ। हवाई उद्धारबाट हालसम्म 3,962 जनाको उद्धार गरिएको छ, जसमा 3,687 नेपाली र 275 विदेशी नागरिक रहेका छन्। यसैबीच त्रिशुली 3A, त्रिशुली 3B, रसुवागढ़ी, लाङटाङ, चिमिले र अप्पर त्रिशुली 1 कासुङ क्षेत्रमा खोजी जारी छ। चिलिमीमा मड पम्प, जेनेरेटर र वाटर पम्प पुर्याउनुका साथै मिनी स्काभेटर एयर ड्रप गरेर सुरुङ क्षेत्रमा पठाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा उद्धार टोली पावर हाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगे पनि जटिल भूभागका कारण भारी उपकरण लैजान कठिनाई भइरहेको समेत प्राधिकरणले जनाएको छ। यसपालिको भोटेकोशी बाढ़ीको सिकाई र प्रभावका बारेमा नुवाकोटको देवीघाट स्थितका स्थानीयलाई हामीले सोधेका छौं।
3: देवीघाटको त अधिकांश मानिस सूचना अलि पढी आएको कारणले गर्दा यहाँका धेरै मानिसहरू बाँच्न चाहिँ सफल भएका छन्। हाम्रो यहाँनिर प्रहरी चौकी छ, एकजना अशोक सापले भागौँ भन्दै गर्दाखेरि यहाँका धेरै मानिसहरू चाहिँ अलिक भाग्न सफल, कम्पेरेटिभली बेत्रावती र त्रिशुली अथवा सोले बजारको तुलनामा यहाँको मान्छेहरू भाग्न सफल भएको छ।
4: सधैँ गंगा आयो भने हेर्न जाने चलन थियो, मेरो माथि थियो कि अलि माथि थियो, यहाँ गंगा आइपिँदैन भनेर हेपी हो, हेपे अनुभव भयो, आफूले हेल्थ चेकिङ गरियो, त्यही हिसाबले हाम्रो मान्छेको धेरै नै क्षति भएको छ कि अब यहाँ आउने ठाउँ होइन भन्ने हो, यसरी आउँछ होला भन्छ नि होइन, अनि त्यस्तो भएर क्षति अब मैले मात्रै होइन मेरो छेउ थिएँ, अब मैले भाग्न नि भ्याएँ, त्यति मान्छे र मान्छे धेरै क्षति भएको छ। आश्रमको 5 जना लयो, 4 जनालाई पाखा लाए, हात एकछिन दिएर पछि खोला रोएपछि 5 जना चाहिँ जानुभयो, बग्नु भयो, अनि 1 जना त्यस्तै अटेर भएर उही नजिकै मन्दिरको नजिकै थिए महिला मान्छे, 60-70 वर्ष भएको थियो होला, सबैले भागौँ भागौँ भन्दा भन्दै खोलो यहाँ आइपुग्छ भने झन् उहाँले नि उहाँलाई नि अब खोजिराखन् घर खोजालिराखन्।
3: खोला किनारमा चाहिँ बस्ती चाहिँ बस्दाखेरि जहाँ पनि एक न एक दिन चाहिँ यो अवस्था आउँछ नै भन्ने चाहिँ छम्याइ भयो। 2 वर्ष अगाडि नै हामीले यहाँ रुसी खोलामा जुन आएको थियो त्यसले पनि हामीलाई एउटा मार्गदर्शन चाहिँ देखाइराखेको थियो, सिकाइराखेको थियो। अब त्यसलाई चाहिँ हामीले आत्मसात गरेनौ, त्यसलाई गर्न सक्या भएदेखि त यो अवस्था आउने थिएन होला। यो खोला किनारमा भएको बस्ती नै एउटा झन् बाक्लिँदै गएको अवस्था छ। यो
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रैथानी बाली भन्दा मिसावट युक्त उत्पादनमा पर निर्भर हुनुपर्ने किसानको बाध्यता,
1: सबै सबमा तीन एउटै सबमा 3 परिवारको दावी, पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइदै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: प्याजको बिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा देवीघाटलाई थाहा छैन कहाँ सर्नुपर्ने शीर्षकमा लक्ष्मण दर्नालले खबर लेख्नु भएको छ। डरले भागियो र बाँच्यो तर सबै थोक गुमाएर घरबार विहीन भएर बाँच्नु पर्दा किन बाँचिएछ भन्ने मनमा लागिरहन्छ। केही पनि छैन, कसरी बाँच्ने? स्थानीयको भनाई उद्धृत गर्दै लेखिएको छ। न्यायका लागि प्रभावकारी जलवायु कूटनीतिक शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति प्राथमिकतामा शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। बाढ़ी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा खानेपानी आपूर्तिमा समस्या आएपछि समाधानमा सम्बद्ध निकाय सक्रिय भएका छन्। बाढ़ीले खानेपानीका मुहान, पाइपलाइन र पानी तान्ने संरचनामा क्षति पुर्याएपछि समस्या आएको छ। बाढ़ीले 8 विद्यालयमा क्षति, 3 शिक्षकको मृत्यु, 6 जना सम्पर्कविहीन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। जस्तै भित्रपृष्ठमा उद्धारमै 7 अर्ब भन्दा बढ़ी लाग्ने शीर्षकमा खबर छ भने दैनिक 35,000 सिलिण्डर पठाइँदै शीर्षकमा अर्को खबर छ। काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक औसत 35,000 सिलिण्डर पठाउन थालिएको उद्योगीहरूले बताएका छन्। कृष्णवीर सहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सड़क अवरूद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँ बाहिरबाट सिलिण्डर भरेर पठाउन थालिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितौन, मकवानपुर, बारा, पर्सा लगायतका क्षेत्रमा सिलिण्डर भरेर काठमाडौँ पठाउँदै गरेको समेत बताउनु भएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा बाढ़ीपछि जंगलमा बास शीर्षकमा विकास रौनियारले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। भटेकोशी नदीमा आएको बाढ़ीले घरबार विहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका 5 गलौतीका बाढ़ी प्रभावित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन। सुरक्षित वैकल्पिक वा आश्रय स्थल पनि पर्याप्त नभएको उनीहरूको भनाई छ। दक्षिण कोरियाका विदेश मन्त्री काठमाण्डुमा शीर्षकमा अर्को खबर छ। दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन 3 दिने औपचारिक भ्रमणका क्रममा हिजो काठमाण्डु आइपुग्नुभयो। विदेश मन्त्री चो भोटेकोशी बाढ़ीमा बेपत्ता कोरियाली नागरिकको खोज तथा उद्धारको प्रगति विवरण बुझ्न, उनीहरूका परिवारजनसँग भेटघाट गर्न र नेपाल सरकारका उच्च अधिकारीहरूसँग सम्वादका लागि नेपाल आएको उल्लेख गरिएको छ। भित्री पन्नामा काठमाण्डु महानगरमै छैन स्थानीय अनुकूल योजना शीर्षकमा खबर छापिएको छ। भोजपुरमा स्क्रब टाइफसको संक्रमण बढ़ेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। भक्तिको भव्य उत्सव विराटनगरको राधाकृष्ण रथयात्रा शीर्षकमा तस्वीर सहित किशोर बुढाथोकीले लेख्नु भएको खबर छापिएको छ। हाइड्रो पावरको सूचक सम्हालिँदा लगानीकर्ताहरूलाई राहत शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। सीडीएससीले रोकेको संस्थापक शेयर किनबेचको बाटो खुल्ला भएको पनि उल्लेख गरिएको छ खबरमा। कान्तिपुर दैनिकमा बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकमा आर्या चन्दले लेख्नु भएको छ। विस्थापित शिविरमा रहेका गर्भवती र सुत्केरी आमाका लागि सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण छ। डिजिटल भुक्तानीले राहत गलनमा सहज शीर्षकमा सजना बरालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। भित्रीपन्नामा रसुवागढ़ीमा 93 कर्मचारी श्रमिक परिवारको प्रतीक्षा लम्बिँदै शीर्षकमा होम कार्की र सीमा तामाङले लेख्नु भएको छ भने भोटेकोशी बाढ़ी रसुवा अस्पतालका ती 72 घण्टा शीर्षकमा दया दुधराज र नायक पौडेलले धुन्चेबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। लाइबेरियामा खोप परीक्षण गरिएका चिम्पान्जीको स्वास्थ्य जाँच गरिएको उल्लेख गरिएको छ खबरमा। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले नेपाल खुल्ला भएको सन्देश दिएको पनि उल्लेख गरिएको छ। संगम प्रसाईले यो खबर लेख्नु भएको हो। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका आकाश खुल्ला हुन्छन् तर पदयात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी 3 महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको करिब 40% हिस्सा हुने गरेको छ। यही बेला भोटेकोशीको विपद आइपर्दा पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान बारेमा अनिल गिरीले लेख्नु भएको खबर छ भने भाँसिएको 7 दिनपछि कृष्ण भीरमा ट्र्याक खोलिएको बारेमा विमल खतिवड़ाले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोषको सन्दर्भमा खबर छापिएको छ। एउटै शवमा 3 परिवारको दावी परेको बारेमा विदुर कठुवालले उदयपुरबाट लेख्नु भएको छ। डीएनए रिपोर्ट नआउँदासम्मको लागि अन्तिम संस्कार गर्न नपाइने उल्लेख गरिएको छ। प्रहरी प्रमुख राजन चापागाईले हालसम्म सम्पर्कविहीन रहेका कटारीका मोहन बहादुर सार्कीको शव फेला परेको भन्ने उल्लेख गर्नुभयो तर अन्य परिवारले पनि दावी गरेकाले डीएनए परीक्षणमा पठाइएको पनि उहाँले बताउनु भएको छ। रसुवा बाढ़ीपछि विदेशबाट के आयो सहयोग शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको छ। भटेकोशी बाढ़ी र 15 महाधिवेशन कार्यतालिकाको समीक्षा गर्नका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बोलाइएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा यूटीएलको लाइसेन्स नवीकरण गर्ने म्याद सकियो, 31 अर्ब तिर्न बाँकी शीर्षकमा खबर छ। वैकल्पिक मार्गबाट उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन लागिएको बारेमा पनि खबर छापिएको छ। र आर्थिक कारोबार दैनिकमा रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजना पूर्ण क्षतिग्रस्त भएको बारेमा खबर छापिएको छ। अनि आलोपालो हटाएपछि प्याराग्लाइडिङ उडानको शुल्क 37% घटेको बारेमा पनि दिनानाथ बरालले पोखराबाट लेख्नु भएको छ। व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धाले सुरक्षामा प्रश्न उठेको पनि खबरमा उल्लेख छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकामा यस वर्ष दादुरा रोगको पुष्टि भएका संक्रमितको संख्या 3,000 नाघेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार देशभर 3,134 जनामा दादुरा पुष्टि भएको हो। यो संख्या सन् 2025 रिपोर्ट भएका 2,289 संक्रमित भन्दा निकै बढ़ी हो। केन्द्रका अनुसार सन् 1991 पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण रहेको बताइएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी 3 दिनसम्म युक्रेनमाथि आक्रमण नगर्न निर्देशन दिनुभएको छ। यसबीचमा अमेरिकी अधिकारीहरूसँग छलफल भइरहने समेत बताइएको छ। पुटिन र अमेरिकी अधिकारीहरूसँगको छलफलपछि मात्रै निर्णय लिन सकिने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी अधिकारीहरू मस्को पुगेका छन् र मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको छ। पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ़दै जाँदा बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा संचालित इन्धन स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। लगातार दुई खेल जितेको नेपाल एसीसी प्रिमियर कप 2026 को तेस्रो खेलमा आज साउदी अरेबिया विरूद्ध खेल्दैछ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास मैदानमा हुने खेलमा जित निकाले नेपालले सेमी फाइनल खेल्ने एक खेल अघि नै निश्चित हुनेछ। समूह एमा लगातार दुई खेल जितेको नेपाल शीर्ष स्थानमा छ। यदि साउदीलाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहँदै एक खेल अघि नै सेमी फाइनलमा पुग्नेछ। सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लीग एनभीएलमा खप्तट फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा भएको खेलमा सगरमाथाले खप्तट फाल्कन्सलाई 3-0 को सेटमा हराउन सफल भयो। संयुक्त अरब इमिरेट्स यूएईमा जीसीडी नेपाली प्रिमियर लीग यूएईको पहिलो संस्करण हुने भएको छ। आगामी सेप्टेम्बर 5-26 तारीकसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजहाको अल बताह स्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। र किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरेले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्नु भएको छ। जापानको नागोया शहरको करिया हलमा सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुदमा फ्रान्सका प्रतिस्पर्धी माथन चोई नार्डलाई नकआउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको हो।
1: मार्चे धानका लागि जुम्ला चर्चित, तर किसानहरू भने खाद्यको चामल खरिदका लागि तछार मछार। रिपोर्ट कार्टुन लगायतका सामग्री माग्ने छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: माको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब मार्सिधानको किल्लामा खाद्यको चामलको वर्चस्व शीर्षकको प्रसंग। कर्णाली प्रदेशको जुम्ला मार्सी चामलका लागि प्रख्यात छ। असोज महिनामा फल्ने यो बालीको अहिले देश विदेशमा पनि उत्तिकै चर्चा छ। तर वर्षेनी मानो रोपेर मूरी फलाउने जुम्ली किसानलाई त्यो चामल वर्षभरि खान पुग्दैन। नजिकै रहेको जुम्ला बजारमा खाद्य कार्यालयबाट बिक्री हुने चामलको माग बढ़ेको छ।
4: जुम्लाको चन्दननाथ नगरपालिका औडा नम्बर दुईकी नानीकली भण्डारी कार्यालय समयमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय जुम्लामा पुग्नुभयो। खाद्य कार्यालयमा सस्तो मूल्यको चामल किन्न पाउँदा उहाँ हर्षित हुनुहुन्छ। एकातिर जुम्ला मार्सी चामल प्रख्यात जिल्ला मानिन्छ, तर वर्षभरि खान पुग्दैन। खेतीपाती गरे पनि सोचे जतिको उत्पादन हुँदैन। खाद्य कार्यालयबाट केही सस्तोमा पाइने भएकाले जुम्लाका नागरिकहरू मार्सी बाहेकको चामल लिन आउने गरेका छन्। जुम्लाको गोठीचौर गाउँपालिका वडा नम्बर चारका स्थानीय गंगादेवी पाण्डे अधिकारी, बजारको मूल्य भन्दा सहुलियतमा चामल पाउने भएपछि जुम्लामा खाद्य कार्यालय प्रति उपभोक्ताको निर्भरता बढ़ेको छ। तर बढ़दो मागलाई धान्न पर्याप्त मौजात र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ। अर्का स्थानीय रीता थापा, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जुम्लामा अहिले 8 प्रकारका चामल बिक्री भइरहेको छ। प्रति बोरा 1,400 देखि 2,175 रुपियाँ सम्मका चामल छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख मनोज जोशी,
5: दुवै गोदामबाट हामीले डिस्ट्रिब्युट गरेर आएर अलिक कम जस्तो एभरेजमा 100+ जना मान्छेहरू आइराख्नु भएको छ। अहिले दैनिक लगभग हाम्रो 3-4 लाखसम्मको कारोबार भइरहेको छ अहिले। होइन, नयाँ मान्छेहरू पनि आइराख्नु भएको छ, कहिले नआएको मान्छेहरू पनि खाद्य कहाँ भनेर सोध्दै पनि आइराख्नु भएको छ।
4: जुम्लामा दैनिक 80 देखि 100 जनासम्म अनुदानको चामल लिन आउने गरेका छन्। शाखा कार्यालय जुम्लामा अहिले 1,700 क्विन्टल चामल मौजा छ। अरू ढुवानी प्रक्रिया भई चामल आउने क्रम जारी रहेको खाद्यको भनाइ छ। खड्क सुनार, CIN रेडियो मुगु, मुगु गमगडी।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: भटिकुसी बारीको आज 12 दिन सकुशल उद्धार हुने क्रम बढ़दै जलविद्युतका सुरुङभित्रको खोजी कार्यमा तीव्रता। बाढ़ीग्रस्त क्षेत्रमा गर्भवती र सुत्केरी जोखिममा।
3: पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित। भटिकुसी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान। भाँसिएको 7 दिनपछि कृष्ण भीरमा खोलियो ट्र्याक।
6: एकै शवमा 3 परिवारको दावी। पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइँदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै।
3: अमेरिकामा दादुरा संक्रमण तीव्र। संक्रमितको संख्या 3,000 नाघ्यो। केही दिन युक्रेनमाथि आक्रमण नगर्न रूसी राष्ट्रपतिको निर्देशन। इराकमा पेट्रोल आपूर्ति घट्यो।
6: र नेपाल भलिबल लीगमा सगरमाथाको लगातार दोस्रो जीत। UAEमा जीसीडी नेपाली प्रिमियर लीगको आयोजना हुने। नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन।
3: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रबिन चाइमीले बनाउनु भएको कार्टुन लिएका छौं। रबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा भोटेकोशी र त्रिशुली क्षेत्रमा आएको बाढ़ी र यो बाढ़ी आउनुमा शक्ति राष्ट्रहरूको कार्बन उत्सर्जन महत्वपूर्ण रहेको भन्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय मंचमा त्यो कुरा उठाउने चर्चाहरू पनि भइरहेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री पनि जाने तयारी चलिरहेको छ। यहाँ एउटा ठूलो पहिरो जाँदै गरेको जस्तो एउटा कुनै भूगोल देखाइएको छ जहाँ कार्बन उत्सर्जन लेखिएको एउटा त्रिशूल छ। त्रिशूललाई त्यहाँ सिधै प्रहार गरेपछि त्यो त्रिशूल निकाल्दा त्यहाँ बाढ़ी आएको जस्तो देखिन्छ। माथिपट्टि एउटा हातले त्यहाँ प्रहार गर्न खोजिएको छ र हातमा शक्ति राष्ट्र लेखिएको छ। जहाँ बाढ़ी आएको छ त्यो बाढ़ी आएको क्षेत्रभित्रबाट एकजना व्यक्ति भने चिच्याई राखेको जस्तो देखिन्छ। माथि चाहिँ यस्तो लेखिएको छ, हाम्रो गल्ती के थियो र यो त्रिशुली।
6: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: Extreme energy drink.
1: NASA Securities,
2: City Express Money Transfer,
1: United Auto Incidents,
2: Eti Airlines,
1: Vedalaya,
2: Publishing Partner, Fine Print,
1: Implementing Partner, Karuna Foundation Nepal,
2: कथा पठाउनका लागि बारखरी बुक्स एट gmail.com
1: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
3: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: हर विषयमा सरो बहस, नेपाली बहस,
8: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
9: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
10: डिस होम इन्टरनेट।
11: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: नमस्ते, गुड मर्निङ खेमजी।
11: तिब्बतबाट आएको रसुवा बाढीले देश यतिखेर आक्रान्त छ, देशले निकै ठूलो महाविपत्ति प्रलयकारी विपत्ति खेप्नु परेको छ। धेरैको अनुमान र आकलन भन्दा माथिको विपत्ति यो देशले सामना गर्नु पर्यो। पटक पटकका विपत्तिहरूबाट नेपाल अछुतो त छैन, तर पनि हामी कहाँनिर के कारणले चाहिँ अलिकति सतर्क बन्न सकिरहेका छैनौं, वा चाहिँ यो चाहिँ अनुमान नभएर चाहिँ धेरै ठूलो क्षति प्रलयकारी क्षति हुन पुग्यो, यसलाई कस्तो लाग्छ यहाँलाई सुरुवातमा?
12: यो प्राकृतिक विपत्ति हो। प्राकृतिक विपत्तिको सामना गर्नका लागि हामीसँग जुन खालको तयारी, जुन खालको हाम्रो एक्सपर्टिज हुनुपर्ने थियो, जुन खालका संरचनाहरू बन्नुपर्ने थियो, त्यो नबनेको कुरा यथार्थ हो। तर यो खालको अब म यो क्षेत्रको विशेषज्ञ त होइन, तर अरू विशेषज्ञहरूको कुरा सुन्दा पढ्दाखेरि यस खालको घटना चाहिँ संसारकै नौलो घटना भनेर विशेषज्ञहरूले भनिरहेछन्। राष्ट्रिय अन्तर्राष्ट्रिय विशेषज्ञहरूको त्यो ओपिनियन आइरहेको छ। अब हामी जस्तो मुलुक यो अरूले गरेको क्षतिको चाहिँ गल्तीको चाहिँ क्षति हामीले बिहोर्नु परेको छ, यो चाहिँ सत्य कुरा हो। ग्लोबल वार्मिङको कारणले विश्वले उनीहरूले आफ्नो विकास निर्माण गर्नका लागि अत्यधिक कार्बन उत्सर्जन गरे, त्यसले गर्दा पृथ्वीको तापमान बढ्यो। पृथ्वीको तापमान बढिसकेपछि, ग्लोबल वार्मिङ बढिसकेपछि हिमतालहरू फुट्ने, पहाडहरू कमजोर हुने, त्यो प्रक्रियाको निरन्तर श्रृङ्खलाको चपेटामा नेपाल परिरहेको छ। र यो संसारका शक्तिशाली विकसित मुलुकहरूले आफ्नो विकासको लागि अरू साना मुलुक, हामी जस्ता मुलुकहरूको निमित्त विनाश निम्त्याउँदैछन्। अब यस खालको विनाशलाई सामना गर्न सक्ने संरचना, त्यो खालको प्राविधिक ज्ञान, अनुभव, दक्षता हामीसँग नभएको कारण नै यो ठूलो क्षति भएको हो। अब 72 सालको भूकम्पमा पनि यस प्रकृतिको क्षति भएको थियो, त्यो अलि भिन्न प्रकृतिको थियो, यो चाहिँ भिन्न प्रकृतिको भएको हुनाले समग्रमा भन्दा त्यो सामना गर्ने क्षमता, पुँजी र दक्षता हामीसँग नभएको कारणले नै यो भएको। यो हुन त हुन्थ्यो, यसलाई रोक्न सक्ने त कमै राष्ट्रहरूले मात्रै सक्छन् यस खालको विपत्तिलाई रोक्न, त्यो पनि रोक्न भन्दा पनि अब क्षति कम हुनका लागि रोक्नै त सायद कसैले पनि सक्दैन। तर पूर्व सूचना दिने र हिम तालहरू फुट्न लागेका कुन कुन छन् भनेर तिनको सूचना संकलन गर्ने, अनि सम्भावित हिमताल ग्लेसियरहरूको अध्ययन गर्ने, तिनको रूप रङ आकारमा परिवर्तन आउँछ, अनि त्यो भूसूचना प्रणालीमा त्यो सूचना पठाएर अनि सतर्कता अपनाउने विधिहरू त संसारले विकसित गरेका छन्। त्यो खालको हामीले संरचना, पोलिसी र दक्षता हासिल गर्न नसकेको कारणले यो दुःखद घटना घट्न पुग्यो। धेरै धनजनको क्षति हुन पुग्यो। हाम्रो कानून क्षेत्रमा हाम्रा कान व्यवसायी साथीहरू पनि कति घाइते हुनुभएको छ, कति मिसिङ भइरहनु भएको छ। यो यस्तो खालको मैले अघि भने संसारमा शक्ति राष्ट्रहरूले गरेको गल्तीको कारणले त्यसको खेती हामीले बिहोर्नु परेको छ र आगामी दिनमा चाहिँ नेपाल जस्ता अल्प विकसित वा विकसशील राष्ट्रहरूले अब ती मुलुकहरूसँग कसरी यसको क्षतिपूर्तिको दावी गर्ने एउटा प्रश्न, त्यो क्षतिपूर्तिको दावी भन्दा पनि प्रमुख कुरा चाहिँ के हो भने हिम श्रृङ्खलाहरू जो फुट्न लागेका छन् वा हिम नदीहरू जो फुट्न लागेका छन् वा पहाड़हरू जसरी आज नाङ्गो पहाड़को रूपमा विकसित हुँदैछन् त्यसलाई कम गर्नका लागि अपनाउनु पर्ने विधि अपनाउनु पर्छ, ती संरचनाहरू खड़ा गर्नुपर्छ। जस्तो छोरोल्पाकै बारेमा हामीले 8-10 वर्ष अगाडिदेखि नै धेरै अब होहल्ला भयो, विश्वको ध्यान आकृष्ट भयो। अहिले नेपाल सरकारले विदेशी सहयोग समेत लिएर त्यो पानीको सतह घटाएको कारणले तत्काललाई ठूलो जोखिम छैन भनेर भनिएको छ। यस खालको जोखिम घटाउने उपायहरू भविष्यमा गर्नुपर्छ। आजको अब उद्धार र राहत पछाडिको केन्द्रीय प्रश्न चाहिँ यो हो।
11: अब एउटा कुरा सर के छ भने नि, जस्तो यो त प्राकृतिक विपत्ति भयो, प्राकृतिक विपत्तिको त हामीले पटक पटक बेहोरिरहेका छौं, धेरैलाई गुमाएका छौं, धेरैलाई अङ्गभङ्ग भएका छन्, धेरै अहिले पनि सम्पर्क विहीन छन्। यो चलिरहने एउटा प्रक्रिया जस्तो भएको छ, यसबाट चाहिँ हामीले सतर्क रहनुको विकल्प छैन। अब एक वर्ष अगाडि मानव निर्मित विपत्ति पनि त आयो नि त यो देशमा, होइन? अब जेन्जी प्रोटेक्सको एक वर्ष पूरा भएको छ, मानवले निर्माण गरेको त्यो विपत्तिमा चाहिँ धेरै जनधनको क्षति भएको छ, धेरै नागरिकहरू मारिएका छन्, धेरै सम्पत्ति चाहिँ भौतिक सम्पत्ति नष्ट भएको छ आज हेर्दाखेरि। अब एक वर्ष पुगेको यो परिप्रेक्ष्यमा यसले उसले त्यतिखेरको आन्दोलनले दिएको सन्देश र अहिले सरकार अगाडि बढ़िरहेको सरकारले दिन खोजेको सन्देशको तादम्यता चाहिँ कसरी हेर्नुहुन्छ?
12: तपाईँले ठिकै भन्नुभयो खेमजी, कि अघिल्लो वर्ष अब भदौ 23 र 24 हाम्रो निकटमा आएको छ। नेपालको राजनीतिक, संवैधानिक अथवा भौगोलिक इतिहासमै नघट्ने घटना, जसरी अहिले यो भोटे कोशीको हिम श्रृङ्खला खसेर संसारमै अनौठो प्रकृतिको मानवीय क्षति हामीले बिहोर्नु पर्यो, प्राकृतिक विपत्ति बिहोर्नु पर्यो। अघि तपाईँले ठिकै भन्नुभयो कि एक वर्ष अगाडि हाम्रो मानवीय विपत्ति हामीले बिहोर्नु पर्यो र ठूलो धनजनको क्षति भयो र त्यो पनि संसारमै यस प्रकृतिको विध्वंस कहीँ पनि भएको थिएन। त्यो विध्वंसले गर्दा हाम्रा भौतिक संरचनाहरू हामीले जे गुमायौं, हाम्रा दाजुभाइ दिदीबहिनीहरू बुवा आमाहरू जो गुमायौं, त्यो एकदमै अमानवीय थियो, त्यो क्रूर थियो, संसारकै निमित्त त्यो अनौठो प्रकृतिको थियो। र एक वर्षको यो अवधिमा आएर हामीले भदौ 23 र 24 त्यो विध्वंसकारी गतिविधिलाई वा भदौ 23 गतेका विद्यार्थी भाइ बहिनीहरूले गरेको शहादातलाई दुइटैले हामीले एक ठाउँमा राखेर हेर्ने हो भने संसारमा यस्तो त काहीँ पनि हुँदैन खेमजी, जसको उत्तर अहिले पनि कसैले दिन नसकोस्। भदौ 23 गतेको आयोजक को थियो, भदौ 23 अनि भदौ 24 गतेको प्रायोजक को थियो, 23 गतेको आयोजक को थियो र 24 गतेको प्रायोजक को थियो भन्ने कुरा अहिले पनि हामीले मुलुकले त्यसको जवाब पाउन सकेको छैन। र 23 गते केही संघ संस्थाहरू देखिन्थे जसले राखेका कतिपय कुराहरू जायज नै थिए, तर ती कलिला विद्यार्थीहरूलाई उत्तेजना भड्काउने खालको, सुरक्षा ब्यारिकेटर नागेर जाने खालको, बन्दुकसँग भिड्ने खालको परिस्थिति जसले निर्माण गर्यो 23 गते, तिनीहरू पनि अन्सिन छन् र त्यो घटनाको जिम्मेवारी लिन कोही पनि तयार छैनन्। मेरो सरकारलाई प्रश्न छ, मेरो सबै यो रेडियो सुनिरहनु भएका आम जनता सबैलाई यो प्रश्न गरौं भन्छु म। सरकारले 23 गते जयन्ती दिवस भनेर यो विदा दिएको छ, ती शहादात प्राप्त गरेका विद्यार्थीहरूको बलिदानलाई हेर्दाखेरि यो विदालाई उचित हो जस्तो लाग्छ, तर त्यो शहादात प्राप्त गर्ने कुरामा विदा दिने सरकारले अथवा अहिलेको सत्तारूढ दलले 23 गतेको आयोजक महु किन भन्न नसकेको? यदि ऊ त्यो साँच्चै 23 गतेको आयोजक रासोपा थियो भने म थिएँ भन्न सक्नु पर्यो। अनि त्यो 23 गतेको निरन्तरतालाई 24 गतेमा हामीले हेर्ने हो भने 23 गतेको पनि म थिएँ, 24 गतेको पनि म थिएँ भन्नु पर्थ्यो। शहादात भन्ने शब्द जहाँ प्रयोग गरिन्छ त्यसको निश्चित राजनीतिक अर्थ छ, त्यहाँ कुनै आयोजक हुन्छ, त्यसको कुनै निश्चित नारा हुन्छ, त्यसको कुनै निश्चित माग हुन्छ, अनि त्यो संगठित समूह हुन्छ, निश्चित उद्देश्य प्राप्तिका निमित्त आन्दोलन भएको हुन्छ र मान्छेहरू त्यो बलिदानमा आफूलाई बलिवेदीमा होम्न तयार भएका हुन्छन्। आजको प्रधानमन्त्रीज्यूले, आजको सरकारले, आजको सत्तारूढ दलले 23 गतेको आयोजक मऊ भन्न किन नसकेको र 23 गतेलाई शहीद दिवस भनेर चाहिँ किन भन्न सकेको?
11: सरकारले त यसलाई अलिकति जनताको परिवर्तनको एउटा मूल ढोकाको रूपमा होइन, वर्षौंदेखि पिल्सिएर रहेका आवाजहरूलाई चाहिँ परिवर्तन गरेर युवा शक्तिका रूपमा, नयाँ शक्तिका रूपमा चाहिँ देश अगाडि बढेको सन्दर्भमा होइन, सबै जनताहरूलाई अपनत्व हुने गरी चाहिँ सार्वजनिक बिदा दिने निर्णय गरे हो नि त होइन?
12: मलाई त्यस्तो लाग्दैन, मैले अघि भनिहाले, यदि त्यो हो भने पनि त्यो हामीले गरेको थियो र त्यसको स्वामित्व लिन्छु भन्नु पर्यो नि त। स्वामित्व चाहिँ किन नलिएको त? स्वामित्व चाहिँ नलिने अनि म त्यो दिनलाई चाहिँ शहीद दिवस भन्छु भन्ने यो चाहिँ परस्पर विरोधी कुरा भयो। हिम्मतका साथ त्यसको आयोजक म हुँ, त्यो एकदमै राम्रो काम भएको थियो, त्यो भएको हुनाले मैले शहीद दिवस मनाएँ भनेर सरकारले किन भन्न नसकेको? मेरो प्रश्न थियो
11: आन्दोलनले उठाएका मुद्दा होइन, कति सम्बोधन भए, कति सत्ता त परिवर्तन भयो नै, शासनको शैली कस्तो खालको रह्यो, यो बीचको पेरिफेरी चाहिँ कस्तो कुन ढंगले चाहिँ यहाँले विश्लेषण गर्नुहुन्छ?
12: होइन, मैले भने यो 23 गतेको आयोजक को भन्ने थाहा छैन, 24 गतेको प्रायोजक को भन्ने थाहा छैन, 23 गतेकोलाई एकछिनका लागि अघि तपाईँले भने जस्तो सुसुप्त आवाजमा कि यो जनताको परिवर्तनप्रतिको चाहना हो, तत्कालीन सत्तासीन दलले अथवा शासकहरूले गरेको गल्तीको दोषी यो विद्रोह स्वरूप त्यो उठेको हो भनेर यदि मान्ने हो भने 24 गतेको सिंहदरबार जलाउने को? सर्वोच्च अदालत जलाउने को? राष्ट्रपति कार्यालय भवन जलाउने को? निजी व्यापारिक प्रतिष्ठानहरू देशभरिका सामान्य राजनीतिक कार्यकर्ताका घर जलाउने को? त्यसको जवाफ जसको जग्मा उभिरहेको यो सरकार बनेको छ त्यसको जवाफ यो सरकारले दिनु पर्दैन? आज जसरी एउटा मानिस मर्दा पनि त्यो मानिस के कारणले मर्यो भन्ने प्रश्नको अन्तिम जवाफ सरकारले दिनुपर्छ,
11: जवाफ दिइराख्नुपर्छ र भट्टराईजी, त्यसमा त क्लियरै छ नि त। त्यसमा जेएनजी प्रोटेक्समा अग्रपंक्तिमै रहेकाहरू मन्त्री छन्, त्यसैमा सांसदहरू छन् होइन, त्यसै प्रधानमन्त्री छन्, यो कुरा त सर्वविदितै त छ नि, के भनिराख्नुपर्छ?
12: त्यसको जवाफ दिनुपर्छ ख्यानजी, त्यसरी भाग्न पाइँदैन नि। तपाईँले भने जस्तो तपाईँले भने यो कुरा मान्छन् त उनीहरू, 24 गते आगो लाउने सिंहदरबार, आगो लाउने महु भन्छन् त, अनि सर्वोच्च अदालत जलाउने महु भन्छन्, भाटभटनी जलाउने महु भन्छन्, जिउँदै धरानमा 9 मान्छेहरू मारिएको छ भाटभटनीभित्र, त्यो मैले गरेको भन्छ त अहिलेको राष्ट्रपाले? भन्यो भने राम्रो, त्यो हिम्मत छ भने म भनोस् भन्न चाहन्छु, तर त्यो त भनेको छैन उसले। अनि त्यसको जगमा यो सरकार बनेको छ भनिएको छ, त्यो जगमा बनेको छ भने त्यो फाउन्डर महु भन्ने हिम्मत किन नभनेको र नेपाली जनतालाई मैले भने सानो सानो प्रश्नको जवाफ जवाफदेहिता सरकारले जब लिनुपर्छ भने यो जवाफदेहिताबाट सरकार भाग्न सक्दैन। 23 र 24 हामी सम्झिरहँदाखेरि 23 तत्काल सरकारमा जो बसेका थिए उनीहरू दोषी छन्, किनभने त्यो चाहिँ बन्दुक प्रहरीको बन्दुकबाट मानिसहरूको मृत्यु भएको छ भन्ने हो भने नैतिक जिम्मेवारी तत्कालीन सरकारले लिन सक्छ। अब अनेक कार्की आयोग बनायो, कार्की आयोगले दिएको रिपोर्टलाई अध्ययन गर्न फेरि अर्को प्रेमराज कार्कीकै आयोग बन्यो, सुरक्षाकर्मीलाई के गर्ने भन्ने सम्बन्धमा त्यसको पनि रिपोर्ट गोप्य छ। मानवाधिकार आयोगमा लिली थापा आयोग बन्यो, लिली थापा आयोगले दिएको प्रतिवेदन तोडमोड गरेर फेरि अनि एउटा प्रतिवेदन सरकारले बुझायो, सरकारलाई बुझायो मानवाधिकार आयोगले, त्यो प्रतिवेदन पनि सरकारले लुकाएर राखेको छ। मेरो प्रश्न, यत्रो ठूलो विध्वंस दनजनको क्षति यसले गराएको भन्ने कुरा परिभाषित नगरिकन त्यसको ब्याज खान पाइन्छ? पाइँदैन कि हिम्मत गरेर त्यो स्वामित्व लिउँ होइन भने त्यो गलत हो भन्न सकौँ?
11: जेएनजी आन्दोलनको बीचमा होइन, जेएनजी आन्दोलनको बीचमा भएको विध्वंस र कानूनी र राजनीतिक दृष्टिकोणले चाहिँ यसलाई कसरी हेर्न सकिन्छ? अभिव्यक्तिको स्वतन्त्रता एउटा कुरा होला र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण बीचको सीमा चाहिँ कहाँनिर छ?
12: होइन, सार्वजनिक सम्पत्ति तोडफोड त त्यो तपाईँको अभिव्यक्ति स्वतन्त्रताको परिभाषाभित्र पर्दै पर्दैन। अभिव्यक्ति स्वतन्त्रता भनेको शान्तिपूर्ण रूपमै भेला जम्मा हुने, जुलुस प्रदर्शन गर्न पाउने हो। अब सामान्य शान्तिपूर्ण जुलुस प्रदर्शनमा कहिलेकाहीँ सामान्य प्रकृतिका तोडफोड, ढुङ्गामुढा आदि इत्यादि नेपालमा चलेका वा दुनियाँमा चलेका आन्दोलनमा यी पनि भएकै कुरा हुन्, समाजले स्वीकार गरेकै कुरा हुन्। तर जुन खालको संसारमै नभएको विध्वंस भयो नि, त्यो त अभिव्यक्ति स्वतन्त्रताको सीमामा त हामी परिकल्पनै गर्न सक्दैनौ नि त। त्यो अराजकता थियो र यो नेपाल र नेपालीलाई नै ध्वस्त गर्ने प्रकृतिको थियो, हाम्रो इतिहासको श्रृङ्खला मेट्ने प्रकृतिको थियो, हाम्रो लोकतन्त्रलाई समाप्त पार्ने प्रकृतिको थियो, संविधान पक्षधर शक्तिहरूलाई समाप्त पार्ने र अराजकताको सृजना गर्ने थियो, मैले त्यही भएर प्रायोजक भन्ने शब्द प्रयोग गरेको छु। केही मान्छेहरू सिंहदरबारमा पुल्ठो बोक्दै हिँडेका केही मान्छेहरू मन्त्री भएका हामीले देखेका छौँ, होइन, सर्वोच्च अदालतमा आगो लाउने मान्छेहरू सांसद भएका पनि हामीले देखेका छौँ। ती भिडियो फुटेजहरू अहिले पनि छन्। भनिसकेपछि अब तिनलाई या त तिनले हामीले गरेका हौ यो विद्रोह भनेर जायज छ भनेर भन्न सक्नु पर्यो, या त त्यो गलत हो भन्नु पर्यो। दुइटै कुरा, त्यो पनि सही र यो पनि सही त दुनियाँमा हुन सक्दैन। यसको जवाफ नेपाली जनताले खोज्नुपर्छ। यो एक वर्ष पुग्दैछ भदौ 23 र 24 23 गतेको ती अबोध बालबालिका विद्यार्थीहरू जसले शहादत प्राप्त गरे वा बलिदानी गरे, तिनमा तत्कालीन सरकारले नैतिक जिम्मेवारी लिनै पर्छ। यो जिम्मेवारीबाट भाग्न पाउँदैन। र प्रत्यक्ष रूपमा हतियार चलाउने अब सुरक्षाकर्मीहरूलाई के कारवाही गर्ने भन्ने सम्बन्धमा कारवाही गर्ने जिम्मेवारी यही सरकारको। अब खालि गलत भाष्य सृजना गरेर त्यति बेलाका शासक दोषी हुन्, यो 35 वर्षमा केही गर्न नसकेका हुन् भनेर हुँदैन। त्यो त्यो गीत गाउने, त्यो भाष्य सृजना गर्ने अनि दललाई गाली गर्ने, संविधान पक्षधर शक्तिहरूलाई हुच्याउने त्यो युग समाप्त भइसक्यो। अब यो सरकारले भन्न सक्नु पर्यो कि त्यो विध्वंसको कसले गरेको थियो र त्यो 23 गतेको बल अत्यधिक बल प्रयोग गर्ने कार्यमा को को संलग्न थिए भन्ने कुरा भन्नु पर्दैन। अनि यसलाई यति नै लिपापोती गरेर यत्रो ठुलो प्रश्नलाई छोडेर अगाडि बढ्न सक्छ? त्यसैले बढ्न सक्दैन। 23 र 24 सन्निकट मितिमा आज तपाईँ हामीले जुन कुरा गरिरहेका छौँ, देशभरका सचेत नागरिकले, शिक्षित नागरिकले आफ्नो ठाउँबाट यो सरकारलाई, सत्तारूढ दललाई र सिङ्गै मुलुकसँग हामीले प्रश्न गर्नै पर्छ। यसको जवाबदेहीताबाट यो सरकार भाग्न सक्दैन। त्यो भएको कारणले गर्दाखेरि 24 गतेको विध्वंस, 23 गतेलाई शहीद दिवस यदि मनाउने हो भने म भन्छु 24 गतेलाई कालो दिवस किन नमनाउने? 24 गते जति नेपालमा विध्वंस भयो र संरचनाहरू भत्काइए, आजको इतिहासमा भण्डारखाल पर्व, कुच पर्व, कुनै पनि ठुल्ठूला पर्वहरूमा पनि यस खालको विध्वंस मचिएको थिएन। भनेपछि 23 गते शहीद दिवस मनाउने कुरालाई मैले अन्यथा भनिनँ। बालबालिका विद्यार्थीहरूको हत्या भएको छ, त्यसलाई हामीले सम्मान गर्ने हो भने 24 गते नेपालको राजनीतिक इतिहासमा, नेपालको संवैधानिक इतिहासमै, आजसम्मको इतिहासमा यो कालो दिन हो, यो यसको विरुद्धमा आवाज उठाउनुपर्छ भनेर भन्नुपर्छ भन्ने म मान्यता राख्ने मान्छे हुन्छ। 23लाई पनि हामीले न्याय गर्नुपर्छ, 24लाई पनि न्याय गरेर मुलुकलाई न्याय गर्नुपर्छ भन्ने मान्यता।
11: यसको मतलब भाद्र 23 गते शहीद दिवस मनाउँदै गर्दाखेरि, सार्वजनिक बिदा दिँदै गर्दाखेरि भाद्र 24 गते कालो दिनका रूपमा चाहिँ यसलाई इङ्गित गर्ने, त्यसो भए बिदा दिने त्यसपछि सरकारले सार्वजनिक बिदा दिने?
12: मैले बिदाको कुरा गरिनँ। 23 गते पनि सरकारले बिदा दिएको छैन, शोक मनाउने भनेर भनेको छ। भनेपछि 24 गते पनि यो नेपालकै इतिहासको विध्वंसकारी र कालो दिन हो। यस्तो त्यो किन मनाउने मैले भनेको भने भविष्यमा यस्तो अब कहिल्यै पनि नहोस् भन्ने कामना गर्नका निमित्त, र 24 गतेका ती अपराधीहरू को हुन् भन्ने कुरा नेपाली जनताले प्रत्येक वर्ष सम्झिरहन्, प्रश्न उठाइरहन्, त्यो प्रश्नले भावी हाम्रा सन्ततिहरूलाई, भावी पुस्तालाई त्यो प्रश्न उठिरहोस्, ताकि भावी सन्ततिहरू कहिल्यै पनि पुल्ठो बोकेर सिंहदरबार र सर्वोच्च अदालत, राष्ट्रपति भवन जलाएर नेपालको इतिहास नामेट पार्ने कार्यमा कहिल्यै पनि त्यस्ता कुपात्रहरू नेपालमा नजन्मिउन् भन्ने प्रयोजनको लागि यसलाई युग युगसम्म यो मान्यता स्थापित गर्नको लागि भदौ 24 को विध्वंसलाई पनि हामीले कालो दिनको रूपमा स्मरण गर्नुपर्छ भन्ने मान्यता म राख्छु।
11: अब अहिलेको अवस्थामा चाहिँ अब एक वर्ष पूरा भयो, यसै जगमा चाहिँ सरकार बनेको छ, यसै जगलाई टेकेर चाहिँ धेरै नयाँ अनुहारहरू चाहिँ मन्त्रालयमा छन्, उनीहरूले काम कारवाही गरिरहेका छन्, तर जेएनजीले खोजेको परिवर्तन अर्थात मुलुकले खोजेको परिवर्तनमा चाहिँ यसले के खालको चाहिँ परिणाम दिन सक्यो यो एक वर्षलाई हेर्दा, फर्केर हेर्दा?
12: अब एक वर्षमा फर्केर हेर्दाखेरि त्यो आन्दोलनमा, 23 गतेको आन्दोलनमा लागेका मान्छेहरू जसले शहीद परिवार भए, कति घाइते भए, अपाङ्ग भए, अहिले पनि छन् भनेपछि उनका परिवारले सरकारले दिएको सीमित राहत केही पाए होलान्, त्योभन्दा बाहेक केही पनि पाएका छैनन्, एउटा कुरा। र त्यो आन्दोलनलाई 23 गते दिउँसो मध्यदिन वा 2-3 बजेदेखि नै अरूले नै हाइज्याक गरे, त्यो हामीले देखेको कुरा हो। जसले त्यो 23 गतेका अबोध बालबालिकालाई अगाडि सारेर त्यो आन्दोलनलाई हाइजेक गरे, ती मान्छेहरूले आज विभिन्न ठाउँमा नियुक्ति पाएका छन्, सांसद भएका छन्, मन्त्री भएका छन्, जीएम बनाए भएका छन्, राजदूतको लाइनमा बसेका छन्, नियुक्तिमा प्राथमिकता दिने भनिएको छ। भनेपछि 23 गतेका आन्दोलनका आन्दोलनकारीले केही पनि पाएका छैनन्। जसले आन्दोलनलाई हाइजेक गरेर अनि उनीहरूले चाहिँ आज यो पद प्रतिष्ठा र अवसर पाइरहेका छन् र पाउने लाइनमा लामबद्ध भएर बसेका छन्। त्यसैले गर्दा परिवर्तन के भयो भन्दाखेरि सरकार फेरियो, एउटा त्यो भयो। त्यो सरकार फेरियो, अब नयाँ सरकार आयो, निर्वाचन गैर संवैधानिक ढंगले एउटा अन्तरिम सरकार बन्यो, निर्वाचन भएर नयाँ सरकार आएको छ र एउटा पार्टीले प्रचण्ड बहुमत पाएको छ। यो त परिवर्तन भयो, यसरी हेर्दाखेरि प्राविधिक रूपमा यो परिवर्तन भयो। तर 23 गते ती विद्यार्थी भाइ बहिनी र युवा विद्यार्थीहरूले उठाएका मागहरू पनि जहीँको तहीँ छन्, ती पनि पूरा भएका छैनन्। र 23 र 24 गतेको विध्वंसमा जसरी हिजो एउटा सामाजिक सञ्जालबाट देशभरि आगो लाउने कामको नेतृत्व गरियो, नेतृत्व गराइयो, डिस्कर्ड चलाइयो, ती डिस्कर्ड चलाउनेहरूले फाइदा लिएका छन्, अरूले केही पनि फाइदा लिएको अहिलेको अवस्था छैन। र अहिले हिजो जसरी डिस्कर्डबाट सरकार र यो मुलुकमा आगजनी गरियो, अहिले उनीहरू नै के भन्न थाले हेर्नुहोस् त, स्वरहरू सामाजिक सञ्जालको दुरुपयोग भयो, सामाजिक सञ्जालमा ट्रोल बनायो, हामी माथि गाली गलोज गरियो भनेर स्वयं उनीहरू नै भन्न
11: हजुर। राष्ट्रपति सांसदहरू पनि अहिले सामाजिक सञ्जालमा देखिएका शब्दहरूबाट लज्जित भएका छन्, कतिपय त बोलिसकेका छन् अहिलेको स्थिति।
12: हिजो कता रवि लामी छानेजीले पनि बोल्नु भएको, समीक्षा दासकुटाजीले पनि बोल्नु भएको सुन्दै थिएँ भने, रञ्जु दर्शनाले बोल्नु भएको मैले सुन्दै थिएँ भनेपछि, जसको बिउ रोपियो त्यसबाट फल्ने त्यस्तै हो। जुन कारणले उहाँहरू सत्तामा आउनुभयो, अब उहाँहरू सत्ताबाट बाहिरिने पनि त्यसैले गर्छ। त्यसैले गलत कुरालाई कहिले पनि पक्षपोषण गर्नु हुँदैन भनेको त्यही हो। गलत कुरा जहिले पनि जुन रङ रूप आकार प्रकारबाट आए पनि, प्रस्फुटित भए पनि त्यो गलत नै हुन्छ। त्यसले गर्दाखेरि हामीले अहिले पनि तपाईँले मलाई बोल्नका लागि अनुरोध गर्नुभयो, मैले बोल्नका लागि भने, यो बोलेको कुरा तपाईँले भरि सामाजिक सञ्जालमा राख्नुहुन्छ, खेमजी स्वाभाविक रूपमा अरूको पनि राख्नुहुन्छ, मेरो पनि राख्नु होला। त्यस पछाडि गालीको वर्षा सुरु हुन्छ। ती गाली गर्ने मानिसहरू मध्ये 80% मानिसहरू विदेशमा बसेका हुन्छन्, 20% मान्छेहरू यहाँ स्वदेशमा बसेका हुन्छन्, अनि शब्द प्रयोग गरिन्छ, यो झोले फलानु पार्टीको भनिन्छ, अनि आफूले राष्ट्रपाको झण्डा बोकेको छ र म घन्टीमा छाप हाल्छु भनेको छ, अनि अर्को चाहिँ अर्को पार्टीमा लाग्यो भने चाहिँ झोले हुन्छ, अनि राष्ट्रपाको झण्डा बोक्ने र घन्टीमा छाप हाल्ने मान्छे चाहिँ 10 खप अपराध गरे पनि ऊ चाहिँ स्वच्छ हुन्छ, र त्यस खालको भाष्य अहिले सृजना गरिएको छ। यो भाष्यले मुलुकलाई कहाँ पुर्याउँछ भन्नुहोस् त? सामाजिक सहिष्णुता समाप्त भएर गएको छ, सरकारको आलोचना गर्न हुँदैन। राणा शासनमा किसम तपाईँको मकैको खेती लेखे बापत उहाँले जसरी जेल सजाय भोग्नु परेको थियो, आज त्यो मकै राणा शासन जस्तो सत्तारूढ दलको र सरकारको आलोचना गर्ने मानिसहरू सिधै या त पक्राउ पर्छन्, या त सामाजिक सञ्जालमा उनीहरूलाई गालीको वर्षा गरिन्छ र निरुत्साहित गरिन्छ।
11: अब एउटा कुरा जाँदा जाँदै, पुराना राजनीतिक दलहरूले चाहिँ यो प्रोटेक्सबाट के सन्देश लिए, के सिके, उनीहरू सुध्रिन आज तयार छन् कि छैनन्, यो कुरालाई कसरी हेर्न सकिन्छ?
12: होइन, अब संविधान पक्षधर शक्तिहरू भन्न म रुचाउँछु। पुराना राजनीतिक दलहरू कहिले पनि पुराना हुँदैनन् भन्ने मेरो मान्यता हो। यो संविधान पक्षधर शक्तिहरू भदौ 24 को विध्वंसबाट जसरी थलिएका थिए, थिलिएका थिए, उनीहरू अहिले पनि उठ्न सकेका छैनन्। कंग्रेस एउटा रहने कि दुईटा रहने भन्ने विवाद अहिले पनि चलिरहेको छ। त्यस पछाडिको ठूलो शक्ति भनेको नेकपा एमाले वामपन्थी शक्ति भनेको, त्यहाँ पनि अब रूपान्तरण र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेको छ। त्यसले गर्दा त्यो 23 र 24 लाई सही ढंगले विश्लेषण गर्ने र अनि संविधान पक्षधर शक्तिहरूलाई एकै ठाउँमा ल्याएर यो परिवर्तन र उपलब्धिहरूलाई जोगाउँदै संविधान सभाबाट बनेको संविधानका उपलब्धिहरूलाई जोगाउने दायित्व संविधान पक्षधर शक्तिहरूको हो। तर ती शक्तिहरूले 23 र 24 को घटनालाई हेर्ने दृष्टिकोण गर्ने मूल्याङ्कन नै अहिलेसम्म तय गर्न नसकेको कारणले गर्दा उनीहरू विक्षिप्त जस्ता छन्। विक्षिप्त जस्तो भएको भए तापनि संविधान पक्षधर शक्तिहरू अगाडि आउनै पर्छ र उनीहरूले आफ्नो नेतृत्व परिवर्तन गर्नै पर्छ। अब एउटै मान्छेलाई बारम्बार मान्छेले त्यो अनुहार टेलिभिजनको अनुहारमा देख्न चाहँदैनन्, राजनीतिक दलको मञ्चमा देख्न चाहँदैनन्, नेताहरू लाभ लस्कर अगाडि पछाडि भएको हेर्न चाहँदैनन्। भदौ 23 को एउटा राम्रो उपलब्धि के हो भने, पटक पटक एउटै मान्छे किन भन्ने जुन प्रश्न त्यसले त्यो आन्दोलनले जन्माइदियो, त्यो असाध्यै राम्रो प्रश्न जन्माइदिएको छ। परिवर्तित चेतनालाई सम्बोधन गरेर संविधान पक्षधर शक्तिहरू जस्तो भएको भए तापनि संविधान पक्षधर शक्तिहरू अगाडि आउनै पर्छ र उनीहरूले आफ्नो नेतृत्व परिवर्तन गर्नै पर्छ। अब एउटै मान्छेलाई बारम्बार मान्छेले त्यो अनुहार टेलिभिजनको अनुहार

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। हार्दिक स्वागत छ मानिसज्यू।
1: धन्यवाद लिजी।
0: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटीकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोहतारी रहनु भएको थियो। खास के हो, जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटीकोशी यो बाढ़ीमा बेपत्ता हुनुभएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
1: नेपालीहरूको लोकप्रिय रेडियो सीआईएन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र वास्तवमा यो भोटेकोशी बाढीबाट आज हजारौं नेपाली प्रभावित हुनु परेको छ। करिब 1000 भन्दा माथि हिजोसम्मको तथ्याङ्कले नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ ज्यान गुमाउनु परेको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। र हजारौं नागरिकहरू अहिले पनि हराइराख्नु भएको छ। मलाई आशा छ उहाँहरू भेटिने हुनेछ। राज्यले त्यो किसिमको प्रयत्न गरिरहेछ। आज योभन्दा बढ़ी फोर्ट लगाएर उहाँहरूलाई चाहिँ भेटाउने कोशिश हुनेछ र हामी सबैजना लागिरहेका छौं। जहाँसम्म म चाहिँ यो भोटेकोशी बारीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
0: थिएँ।
1: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन। कि रसुवागढी स्याप्रुबेसीदेखि लिएर तल त्रिशुली अझ देवीघाटसम्मको त्यो अवस्था, त्यो भाबर कहाली लाग्दो अवस्था हेर्दा वास्तवमा यो प्रकृतिले मान्छेलाई, हामी मानव जातिलाई, खास गरी नेपाल जस्ता कमजोर मुलुकहरू जो चाहिने विकसित राष्ट्रहरूले जलवायु परिवर्तन, यो क्लाइमेट चेन्जको चाहिँ प्रभाव नेपाल जस्ता देशहरूमा परिरहेको छ। यसले आज र भोलिका अझ आगामी दिनमा यो भयावह नेपाल जस्तो हिमाल भएको र खास गरी बहु प्रकोप भएको देशमा अत्यन्तै भयावह अवस्था छ।
0: यसमा जाजरकोटका बासिन्दाहरू पनि थियो।
1: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर, मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा, कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
0: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने?
1: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले भन्दा त्यहाँ सुरुङमा अहिले पनि सयौं नागरिक, करिब 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा 6 हाइड्रोहरूमा करिब 100 त्यहाँ चाहिँ दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फँसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
0: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
1: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली, अप्पर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए, उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगा गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका।
0: उद्धारमा पनि आउनु भयो त्यहाँ?
1: होइन, उद्धार
0: कतिजनाको उद्धार भयो? जाजुकोट बासिन्दा
1: 9 चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौं।
0: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
1: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं। हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं। त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरेमाट मार्फत हामीले रेस्क्यू गर्यौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता माननीय विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद।
0: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
1: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन। हिजो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्तै हल्का रूपमा कि विश्वमा लेदो सोर्ने मेसिन छैन भनेर भन्नुभयो कि हामीलाई आश्चर्यचकित लाग्यो कि आजको दिनमा सरकारले नागरिक खोज्दै जानुपर्ने दिनमा नागरिकले सरकार खोजिरहेका छन् तर पनि उद्धार भइरहेको छैन, आफन्तहरूको आँखामा आँसु बगिरहेको छ निरन्तर। आज चाहिँ त्रिशुलीका किनार किनार हाम्रा नागरिकहरूका शवहरू व्यवस्थापन हुन सकिरहेको छैन। तपाईँहरूले देखिसक्नुभयो कस्तो भय, एकदम चाहिँ त्यो किसिमको कहाली लाग्दो चाहिँ लासहरूलाई विभिन्न चाहिँ जनावरहरूदेखि विभिन्न चाहिँ उसले आक्रमण गरिरहेको अवस्था छ। इन्डियासम्म हामीले चाहिँ हेर्दा हेर्दै त्रिशुलीमा नारायणीमा चाहिँ हाम्रा चाहिँ दाजुभाइका शवहरू हामीले तान्न सक्ने मेसिन अथवा त्यस्तो उपकरण नहुँदा आज इन्डियामा चाहिँ अब त्यहाँ चाहिँ शवहरू लागिरहेको त्यहाँ भेटाइरहेको बच्ने अवस्था छ। त्यसकारण यो कहाली लाग्दो अवस्था छ, यसलाई हामीले विपदबाट हामीले विगतका विपदहरू, यो मात्र नेपालमा पहिलो विपद होइन, योभन्दा ठूला ठूला विपदहरू अरू विपदहरू पनि भए। हिजो 72 सालमा भैँचालो गयो, त्यो बेला पनि हजारौं नागरिकले ज्यान गुमाउनु पर्यो। कोविडको बेलाको कुरा गरौं या त पश्चिम जाजुकोटको भूकम्पको बेला, यस्ता विपदहरू नेपालमा बेला बेला आइरहेका छन्। हामी विपद आएको बेला मात्रै यो विपदबाट हामी कसरी जोगिने होला भन्ने सोध्छौं। सरकारले यद्यपि अरू नीति निर्माण तहमा रहनेहरू हामी सबैले, तर यो विपद भन्दा पूर्व तयारीको कामहरू हामीले गर्न सकेको छैनौं।
0: जस्तो जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
1: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज सयौं नागरिकहरू, सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानुपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै, केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर भर्खरै यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला
0: तपाईँले उद्घाटन गर्नुभयो,
1: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो, किनभने विभिन्न नेपालका यी प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ यो नीतिगत चाहिँ समस्या अल्झनहरू लाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि।
0: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
1: एकदम धेरै ढिला नि हजुर, यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं, अब त्यसले स्पीड लिन्छ, त्यो गति लिन्छ। र यद्यपि हामीले अब यो हामीलाई आशंका, जाजरकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजरकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने, नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिने भनौँ न कमजोर राष्ट्र हो, र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू, प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भटेको छिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
0: तपाईँले त्यो कुरा चाहिँ सरकारवाला निकायमा भन्नु भएको छैन।
1: मैले भनिराखेको छु हाम्रो पुनर्निर्माण पुनर्निर्माणको गति रोकिँदैन, हामी लाग्छौं मैले सदन र सरकारको ध्यान जाजुकोट प्रति आकृष्ट गरेको छु र अब त्यो गति चाहिँ रोकिँदैन जहाँ पैसा छ अहिले पनि 5-7 अरब चाहिँ बजेट विनियोजन भएको छ र त्यो जाजुकोट चाहिँ भूकम्प पुनर्निर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन। बरु तपाईँहरू स्थानीय तह खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू अरू चाहिँ पालिकाका प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको राजसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै यो चाहिँ पुनर्निर्माण चाहिँ माथि चाहिँ त्यो एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु। तपाईँहरूको यो चाहिँ लोकप्रिय मीडिया मार्फत पनि आग्रह गर्न चाहन्छु। जाजुकोटका जनताले निकै दुःख पाएका छन्। पश्चिम नेपालका खास गरी बझाङको भूकम्प पनि यहाँ जोड्न चाहन्छु। जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। त्यसकारणले हामीले यस्ता कुराहरूमा राज्यले नागरिकहरू एउटा खुला छाना मुनि त्यहाँ त कति धेरै सुत्केरीहरू छ, ज्येष्ठ नागरिकहरू छन्, बाल बालिकाहरू छन्, उहाँहरूको स्वास्थ्यलाई र उहाँहरूको त्यहाँनिर जीवन रक्षाका लागि पनि राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ र त्यो गराउने हामी जनप्रतिनिधिको र तपाईँहरू जस्ता संचार कर्मी साथीहरूको चाहिँ त्यो भूमिका हो। त्यो चाहिँ भूमिकाका लागि पनि म सबैलाई आग्रह गर्न चाहन्छु।
0: यदि बीचमा त्यस्तो खालको सरकारको तर्फबाट अथवा सरकारवाला निकायबाट केही पहल कदमी चालिएको भए योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो। के हुनु पर्थ्यो, के भइदिएको भए?
1: त्यहाँ सबैभन्दा पहिलो कुरा कार्यविधि, यो भूकम्प पुनर्निर्माण लगायतको चाहिँ यो डिजास्टर सम्बन्धी एउटा चाहिँ कार्यविधि छ। त्यो कार्यविधिका कारणले र डीडीएका दुईटा कारणले चाहिँ भूकम्प पुनर्निर्माण चाहिँ अल्झिएको हो। त्यो कार्यविधिमा विभिन्न अल्झनहरू कानूनी झन्झटहरू चाहिँ राख्थ्यो। उदाहरणका लागि अंशभण्डाको कुरा, सबभन्दा चाहिँ गहिरोसँग र सबभन्दा चाहिँ अप्ठ्यारो भनेको अंशभण्डाको कारणले चाहिँ त्यहाँ अड्किराखेको अवस्था थियो। अंशभण्डा दुईटा पुस्ता, हजुरबाको पुस्ता र बाको पुस्ता र मेरो पुस्ता, तीन पुस्ताको एउटै हजुरबाकै नाममा अहिले पनि चाहिँ जग्गा जमिन र घरहरू छ। हाम्रो जस्तो पहाड़ी जिल्लाहरूमा जहाँ तीनटा पुस्ताको चाहिँ नाममा एउटै पुस्ता सम्पत्ति एउटै पुस्ताको, अझ त कतिपय ठाउँमा त हजुरको एउटा गाउँमा हिजो जान्ने अलिकति चाहिने त्यो बुझ्ने मान्छेहरूको सिङ्गुर गाउँको जग्गा एउटैको नाममा हुने, तर आज कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिने मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिने कानूनी हिसाबले नै अंशभण्डा त छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ। केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ, मैले त्यतातिर बुझ्न पाएको छैन, अन्तिम चरणमा थियो। र अर्को कुरा डीडीए विस्तृत आकलन मूल्याङ्कन, यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ, यो चाहिँ डीडीए 2 वर्षपछि चाहिँ भयो। यो डीडीए चाहिँ एकदम ढिलागरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो। खास गरी 2-3 कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको।
0: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्यायो भने भविष्यमा रसुवा बाढेपछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ, त्यतिखेर झन्झट हुँदैन।
1: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भने पनि, तर त्यो कार्यविधिले यी रसुवा लगायतको बाढी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो। हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ। त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ। त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: पछिल्लो पटक जाजरकोट सदरमुकाम खलगा नजिकै पहिरो गयो, त्यहाँ 6 जनाको मृत्यु भयो होइन। त्यस पछाडि केही घरहरू अस्थायी रूपमा पाल बनाएका हामीले तस्विर भिडियोहरू देख्यौं कि मकै बारी आसपासमा लगेर त्यहाँ राखियो भन्ने कुरा आइरहेको छ। त्यहाँ चाहिँ के गर्नुपर्ने छ? अब त्यो कति विस्थापित भयो, कति घर परिवारको लागि के कस्तो व्यवस्था गर्दै हुनुहुन्छ तपाईँ?
1: जाजरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 को रिसाङ बस्ती, जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो। 81 त्यहाँ ठूलो पहिरो आयो, त्यो पहिरोले उहाँहरूको चाहिँ धेरैको चारजना त्यो बेला घटनास्थलमा चारजना चाहिँ त्यहाँ चाहिँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते एक दर्जन जति घाइते हुनुभयो। घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ र म केही दिनपछि त्यसको 2-3 दिनपछि सदन चलिरहेको थियो, जाजुकोटमा बाढी गयो, म त्यहाँ चाहिँ पुग्नुपर्छ भनेर मैले राष्ट्रिय विपद प्राधिकरणको टिम नै जो जियोलोजिस्टहरू हाइड्रोलोजिस्ट र अन्य चाहिँ त्यहाँको चाहिँ टिमै सहित म जाजुकोट गएँ र त्यहाँको भूगोल अत्यन्तै अहिले सयौं ठाउँमा ठूलादेखि सानसानासम्म सयौं ठाउँमा पहिरो कुनै पनि चाहिँ ठाउँमा पहिरो नगएको अवस्था थिएन, अत्यन्तै अप्ठ्यारो अवस्था थियो रिसाङमा। यद्यपि ओर चाहिँ अर्को 3 नम्बरको चाहिँ सियालामा पनि र 1 नम्बरको घोइलेटामा त्यो क्षेत्रभरि त्यो चाहिँ आवासका लागि आगामी दिनमा पनि उपयुक्त नभएको अवस्था चाहिँ थियो र त्यही बीचमा हामीले कहीँ न कहीँ त हामीले नागरिकहरूलाई अस्थायी सेल्टरमा राख्नु पर्यो भनेर 1 हप्ता हामी करिब बसेर त्यहाँको चाहिँ स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण साथीहरू लगायत म आफै त्यहाँ फिल्डमा बसेर त्यहाँ अन द स्पोटमै हामीले चाहिँ त्यहाँ सबैलाई राखेर 3 वटा ठाउँमा अलिकति उपयुक्त अस्थायी रूपमा यहाँ बस्न लायक चाहिँ होला भन्ने चाहिँ भूगर्भविदको सल्लाह अनुसार हामीले 3 ठाउँमा त्यो टेन्टहरू राखेर अहिले अस्थायी चाहिँ रूपमा बसिराख्नु भएको छ। त्यसै गरी चाहिँ जुनी चाँदे गाउँपालिका वडा नम्बर 6 डोगरा बस्ती, त्यहाँ चाहिँ पहिरोले 2 जना चाहिँ ज्यान गुमाउनु पर्यो। त्यसै गरी नलगार नगरपालिकाको चौखामा जहाँ पुलदेखि बाटोदेखि त्यो भेरी करिडोरदेखि त्यहाँ घरहरू 5 वटा घरहरू बगाएको अवस्था छ। त्यसै नलगारको फुम्दामा धेरै ठाउँमा जाजुकोटको, किनभने त्यो जाजुकोटमा अलिक बढी चाहिँ यो किन भइराखेको होला भन्ने अब हामीले त्यो सोध्यौं, क्वेसन गर्यौं हामीले चाहिँ भूगर्भविदहरूलाई, जहाँ चाहिँ भूकम्पले पटक पटकको धक्काले त्यो चाहिँ जमिन कमजोर भएको र अहिले त्यहाँ चाहिँ पानी ठूलो पानी भारी वर्षा हुँदाखेरि त्यो भूगोल कमजोर भएर त्यसरी भएको भन्ने कुरा छ। यद्यपि रिसाङको हकमा त्यहाँ चट्टान नै चाहिँ कुहिएको भनेको त्यो मकिएको, अब त्यो मकिँदाखेरि त्यहाँ पहिरो गएको भन्ने उहाँहरूको प्रारम्भिक चाहिँ रिपोर्टमा उहाँहरूले भनिराख्नु भयो
0: भने चट्टान मकिँदाखेरि पनि पहिरो जाने रहेछ भन्ने
1: उहाँहरूले भनेको, चट्टान हजारौं हजार वर्ष पहिलादेखिको चट्टानहरू मकिँदाखेरि पहिरो जाने या त त्यो माटो पनि चट्टान बन्ने चाहिँ अवस्था हुँदो रहेछ त्यो भाइ, त्यो भूगर्भविदहरू उहाँहरूले भने अनुसार। त्यसकारण त्यो रिसाङको बस्तीका विषयमा सबभन्दा बढी चिन्ता हामीलाई मलाई अहिले चाहिँ मलाई लागिरहेको छ कि उहाँहरूको व्यवस्थापन कसरी गर्ने होला। एक त जाजुकोट भौगोलिक हिसाबमा अत्यन्तै कठिनाई तपाईँलाई पनि थाहा छ, किन कठिनाई भएको जिल्ला हो, स्रोत साधनका हिसाबले, विकासका चाहिँ पहुँचका हिसाबले, एक्सेसका हिसाबले त्यहाँ अत्यन्तै पछाडि परेको जिल्ला हो। त्यत्रो 100-200 नागरिकहरूलाई हामीले व्यवस्थापन कसरी गर्ने होला, राज्यको अवस्था यस्तो छ, यता चाहिँ भोटे कोशीको हजारौं नागरिकहरू प्रभावित भइरहेका छन्, जाजुकोट भूकम्पको कुरा छ, सँगै यो बाढ़ी भइरहेको कुरा हो, त्यसकारण हामी अत्यन्तै चाहिँ चिन्तित छौं।
0: अहिले जस्तो 3 तहको सरकार मध्ये स्थानीय सरकार र प्रदेशले केही गर्न सक्छ कि सक्दैन, विशेष त रिसाङ पहिरो प्रभावितहरूको लागि अथवा भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउने काम अब विपद व्यवस्थापन प्राधिकरणले गर्ला, तर त्यहाँका नागरिकहरूको जीवनस्तर अथवा उनीहरूको सजिलोको लागि थप केही गर्न सक्छन् भने
1: होइन, उहाँहरू जे उहाँहरूसँग साधन स्रोत छ, उहाँहरूको चाहिँ क्षमता छ, त्यो अनुसार उहाँहरू आजका दिनसम्म स्थानीय तह नै जनताको घर आँगनको सरकार हो, उहाँहरू लागिराख्नु भएको छ। तर यो चाहिँ प्रकोप डिजास्टर सम्बन्धीको पुनर्निर्माणमा स्पेसली स्थानीय तहको जिम्मेवारी भनेको त्यहाँबाट भएको लाभग्राही पहिचान मात्रै छ क्या, उहाँहरूले पहिचान मात्रै गरिदिने हो, बाँकी चाहिँ पुनर्निर्माणको सम्पूर्ण चाहिँ संघीय सरकारले भएको हुनाले अहिले चाहिँ यो चाहिँ कार्यविधिले या त अहिलेको सिस्टमले स्थानीय तहले धेरै गर्न सक्दैन, यद्यपि उहाँहरूले चाहिँ गर्न नसक्ने भन्ने उहाँहरूको चाहिँ सिपको कुरा, रोजगारीको कुरा होइन, उहाँहरूलाई चाहिँ बाँकी चाहिँ उहाँहरूको जीवनलाई चाहिँ उहाँहरूको आय आर्जनसँग जोडिने कुरा, उहाँहरूले उहाँहरूलाई चाहिँ अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ, उहाँहरू लागिराख्नु भएको छ। र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू, स्वास्थ्य चौकीहरू जो भूकम्पबाट चाहिँ ध्वस्त भएका थिए, ती कामहरूमा प्रदेश चाहिँ तहले लागिरहेको छ, त्यसरी अगाडि बढ़िरहेको छ।
0: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौं। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ, पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेका छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेको छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेका छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
1: हामी यो बीचको चरण हामी यो विकासमा जाजुकोटमा उदाहरणका लागि जाजुकोट भन्छु लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा चाहिँ बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो। हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो, हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौं, अब त्यसलाई व्यवस्थित गर्न जरूर छ। हामीले त्यो हामी जहाँ पुग्छौं या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौं र अझै आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ़। अर्को कुरा यसमा जोड़िनु पर्ने हाम्रा कारणले मात्रै मैले अघि पनि भने फेरि पनि जोड्न म चाहन्छु, हाम्रा कारणले मात्रै यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन,
0: मानवीय कारण बाहेक अरू पनि छ।
1: मानवीय कारण कि नेपालको हाम्रो चाहिँ आफ्नै चाहिँ कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु चाहिँ परिवर्तनको यो चाहिँ कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ। अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्र संघ लगायतका चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिँ कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनुपर्छ
0: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत?
1: एकदम होइन, यो चाहिँ कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा एउटा चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिँ नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरौँ चाहिँ नेपाली नागरिकको चाहिँ पैसा सम्पत्ति बगाइसकेका छौं। किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारणले थिएन नि, त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ, नगर्ने मात्रा हो, न्यून मात्रा हो, तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फँसिरहेका छौं। त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जस्तो चाहिँ आईईआईए हामी जे गर्छौं नि यो 2-3 वर्ष लगाउँछौ हामी, किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति हाम्रो चाहिँ विकासका संरचनाहरू हाम्रो वातावरण चाहिँ राम्रो होस् भने तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि, अब यो पनि मोडल चेन्ज गर्नु पर्नेछ हामीले, उहाँहरूका कारणले हामी प्रभावित हुने तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे तान चाहिँ गरेर विकासलाई रोकिराख्नु पर्ने या त चाहिँ एकै ठाउँमा धेरै विकास जस्तो 11-12 चाहिँ हाइडोहरू रहेछ खोलामा, यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि छ बनाएको भए त्यो विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यतो खरम क्षति त हुने थिएन नि त।
0: त्यसो भए अब संसदले के गर्न सक्छ त त्यसको सन्तुलित विकासका लागि?
1: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो, बहस चलाउने हो, त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यानाकर्षण गराउने हो र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि त। हामीले त भन्छौं, हामीले भन्न शुरू गरेका छौं, यद्यपि यो डिजास्टर पछि मात्र होइन त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइरहेको चाहिँ अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 सार्वभौम सांसद प्रतिनिधि सभामा त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने एउटा रचनात्मक चाहिने सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं र त्यो भूमिका संसदको हो भन्ने लाग्छ।
0: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै काम गर्न बाँकी छ अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिरहेको छ यसबाट जसले जुन देशले सबभन्दा बढ़ी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि अनि त्यसको लागि दलहरूको बीचमा सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न भेट्नुहुन्न?
1: हामी प्रतिनिधि सभामा
0: नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भयो,
1: नेपाली कांग्रेस यस्तो पार्टी हो हामीले भनिसकेका छौं। राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली कांग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिरहेका छौं कि यो जलवायुको सवालमा मात्र होइन कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ, नेपाल समग्र नेपाल आज शोकमग्न छ, यो कन्डिसनमा यहाँको चाहिने उद्धारका चाहिने सन्दर्भमा होस्, राहतका सन्दर्भमा होस्, पुननिर्माणका सन्दर्भमा होस्, हामी सरकारको साथमा छौं। त्यसकारण जलवायु चाहिने परिवर्तन जस्तो जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली कांग्रेस मात्र होइन सदनमा भएका सबै चाहिने मान्य सदस्यहरूले त्यसमा एकमतका साथ निर्णय हुनपर्छ र बरु सरकारले चाहिने त्यो किसिमको आँट गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्दै गर्दा हामीलाई बरू त्यहाँ आशंका हो।
0: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनी तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ?
1: होइन, बुझाइमा एकरूपता हुनु नै पर्छ र हाम्रा चाहिने नीति नियममा पनि त्यो किसिमको एकरूपता हुनु नै पर्छ। नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आफ्नै चाहिने कार्यहरू आफ्नै चाहिँ त्यो सूचीहरू छन्। त्यसकारण यो तीनटै तहको समन्वय सहकारी र सअस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ। यो तीनटै कुरा तहहरूको चाहिँ समन्वयिक सअस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन। त्यसकारणले सबै तीनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिने मित्र राष्ट्रहरू अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिँ प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युजहरूलाई त्यहाँ चाहिँ बलियो रूपमा उठाउनका लागि सरकारले त्यो किसिमको भूमिका निर्वाह गर्न आवश्यक ठान्दछु।
0: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद समानजी।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद र खास गरी अहिले सिङ्गो देश शोकमग्न छ यो बेला हामी सबै नेपालीहरू आज चाहे देश बाहिर बसौं चाहे नेपालमा बसौं जहाँ रहौं तर नेपालका बारेमा चिन्तन नेपालका बारेमा चाहिँ हामीले पीड़ा चाहिँ महसुस सबैले गरिरहेको छौं। यो अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र खास गरी मेरो जाजुकोट जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यो विपदको बेला अझै पनि हामी एकताबद्ध भएर किनभने अझै मनसून सिद्धिएको छैन यो मनसूनको चाहिनेलाई ध्यान दिएर खास गरी गाउँमा भिरालो पाखोमा वा खोलाको किनारमा बस्ने दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनका लागि म यही तपाईँहरूको मिडिया मार्फत हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद।
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली कांग्रेसबाट झाजरकोटबाट निर्वाचित सांसद खड्गबहादुर बुढासँग कुराकानी गर्यौं। विशेषतः भोटेकोशी नदीमा आएको बाढ़ी, बाढ़ीमा परेका झाजरकोटका बासिन्दाहरू, त्यहाँ बेपत्ता भएका जुन विवरणहरू छ त्यसको लागि सांसदको रूपमा उहाँले स्थलगत रूपमै नुवाकोट र रसुवा लगायतका क्षेत्रहरूको त्यहाँ सरोकारवाला निकायसँग भेटेर उद्धारका लागि भएका प्रयासका बारेमा पनि जानकारी लिनुभएको छ र झाजरकोट आफै भूकम्पबाट पहिरोबाट लगायतका विभिन्न विपदबाट प्रभावित छ, त्यहाँको पुनर्निर्माणको राहतको प्रसंगमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

सिन्दूरको धुलो केही होइन जस्तो लाग्थ्यो। माया माया त संसारमा, तर म गलत रहेछु। जानिन मैले कि एक चिम्टी सिन्दूरले उनलाई मबाट खोसेर जान्छ भन्ने।

0: हुन्छ, पर्खेर बस्नु ल।
1: उनले पर्खन भनिन्, मैले पनि पर्खेर बसे। भोलि आउँछु है, यस्तै भनेकी थिइन्। मैले भोलि कुरिरहे, के थाहा मलाई त्यो भोलि कहिल्यै आउँदैन भनेर।

तर यो मनले बिर्सन मान्दो रहेनछ। बिर्सु पनि कसरी? आखिर मैले माया गरेको मान्छे न हो, तै पनि कहीँ कतै सुन्छ कि भनेर कराइरहन्छु, चिच्याइरहन्छु, बोलाइरहन्छु म।

बिहे पनि गर्यो, तर विडम्बना, सूर्यले अर्को बिहे गर्छ अनि रोजिनाले त्यो गाउँ नै छोडेर, त्यो घर नै छोडेर त्यहाँबाट टाढा जान्छे।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानु।

वरिष्ठ संगीतकार राजकुमार बगरको मनसुन्य लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: नोबेल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त?
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबर शुरू गरौं। खोज तथा उद्धार कार्य जारी सम्बन्धी खबरबाट, रसुवा स्थित भोटेकोशीमा आएको भीषण बाढ़ीपछिको उद्धार कार्य आज 12 दिनसम्म पनि तीव्र गतिमा भइरहेको छ। नेपाली सेनाका अनुसार रसुवागढ़ी जलविद्युत आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ। आयोजनाको प्रतिनिधि सहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ। अझै खोजी उद्धार जारी रहेको बताइएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढ़ीमा परेर ज्यान गएका मध्ये 244 शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका 244 शव मध्ये 161 शवको अस्थायी व्यवस्थापन गरिएको छ।
7: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ। मन्त्रीको निर्देशन अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढ़ाउने, सुरक्षित खानेपानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्य कर्मी परिचालन गर्ने काम अघि बढ़ाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
6: रसुवामा आएको विनाशकारी बाढ़ीबाट भएको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने नेपालको पहलमा सहयोग गर्न नेपाली प्रतिनिधिले भूटानका प्रधानमन्त्री लोइन्चेन दासो छेरिङ तोब्गेसँग आग्रह गरेका छन्। भूटानमा जारी साउथ एसियन रिजनल पार्लियामेन्टरी फोरमका क्रममा भूटानका प्रधानमन्त्रीसँग नेपाली प्रतिनिधिको भेट भएको थियो। उक्त भेटमा राष्ट्रपा सांसदहरू आशिष गजरेल र अशोक चौधरीले रसुवा बाढ़ीबाट आएको भएको जनधन तथा पूर्वाधारको क्षतिबारे प्रधानमन्त्री तोब्गेलाई जानकारी गराउनुभयो। सांसद गजरेलले जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु जन्य विपदको गम्भीर असर नेपालले बेहोर्नु परेको भन्दै सहानुभूति भन्दा क्षतिपूर्ति र न्यायोचित सहयोग आवश्यक रहेको बताउनुभयो। नेपाल सरकारले रसुवा बाढ़ीबाट भएको क्षति तथा नोक्सानीको क्षतिपूर्ति माग गर्दै 31 अगस्तमा लस एण्ड ड्यामेज फण्डको बोर्ड समक्ष औपचारिक पत्र पठाइसकेको छ। यसबारे जानकारी गराउँदै जलवायु न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा नेपालको पहलमा सहयोग गर्न भूटानको समर्थन मागेका हुन्।
7: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दावीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। आज सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रहण शोमा मात्र सीमित नगर्न आग्रह गर्नुभएको हो। विदेश भ्रमणको तयारीका लागि उहाँले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर्न परि विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिनुभएको छ। सभापति थापाले महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दावीसहित प्रस्तुत हुन भन्नुभएको छ।
8: एकदम तथ्य र प्रमाणका साथ जानुपर्छ हामीहरू कि भोटेकोशीमा आएको बाढी यो आउने कुरा चाहिँ यो हामीहरू चाहिँ न्यून एकदमै हरित ग्यास उत्सर्जन हाम्रो असाध्यै कम छ तर हामी मारमा परेको पीडामा परेको कुरा भन्दै भन्दै आएका छौँ वर्षौंदेखि होइन। तर यो यो यो पटकको यो विषयको सन्दर्भमा चाहिँ कहाँनिर हो, कसरी हो, किन हाम्रो क्लेम चाहिँ ठिक छ भन्ने कुराको सन्दर्भमा त्यो साइन्टिफिक स्टडीका साथ जानुपर्नेछ हामीले एउटा ठुलो, र त्यसको आधारमा चाहिँ हामीले एउटा त हाम्रो आफूले पाउनुपर्ने यो लस एन्ड ड्यामेजको कुरा सधैँ छ, तर सँगसँगै हामीले चाहिँ यो ग्रान्ड बेस्ड क्लाइमेट फाइनेन्सिङ जुन कुरा छ त्यसमा मजाले नेपालले लबी गर्नुपर्नेछ।
7: कांग्रेस सभापति गगन थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्यालाई विश्वमञ्चमा सशक्त ढंगले उठाउनु पर्ने बताउनु भएको छ। भुटेकोशीमा आएको विनाशकारी बाढ़ी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले न्यून हरितगृह ग्यास उत्सर्जनका बावजूद नेपालले भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमण केवल औपचारिकता र ग्रान्ड शोमा मात्र सीमित नगर्न आग्रह गर्नुभएको छ।
8: यति गरिब मानिसहरू छन्, म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, तपाईँ जानुभन्दा पहिला नेपालभित्र योभन्दा पहिलाको सरकारले के गरेका थिए भन्ने कुरा एकपल्ट आएर हेर्नुहोस्। नेपालका संस्थाहरूले राम्रा कुराहरू, नेपालका संस्थाहरू कुन कुन छन्, यहाँ विश्वविद्यालय छ, यहाँ यति धेरै अन्तर्राष्ट्रिय रिजनल संस्थाहरू छन्, ती संस्थाहरूको अध्ययनलाई पनि एकपल्ट टेबलमा लिएर आउनुहोस्। विज्ञहरू हुनुहुन्छ, केवल आफ्नो सचिवालयको मान्छेमा मात्र भर्नु पर्नुहोस्, मेरो तपाईँलाई आग्रह छ, ती विज्ञहरू हुनुहुन्छ, विज्ञहरूको कुरा सुन्नुहोस्, तिनलाई बोलाउनुहोस्। नेपालभन्दा बाहिरै छन् त्यही, त्यहाँ अहिले भएको महासभालाई त्यसलाई प्रभावित गर्न सक्ने मानिसहरू कतिजना मैले भेटेको छु, संयुक्त राज्य अमेरिकामै बस्छन्, तिनलाई यति गजब मानिसहरू छन्, म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, तपाईँ जानुभन्दा पहिला नेपालभित्र योभन्दा पहिलाको सरकारले के गरेका थिए भन्ने कुरा एकपल्ट आएर हेर्नुहोस्। नेपालका संस्थाहरूले राम्रा कुराहरू, नेपालका संस्थाहरू कुन कुन छन्, यहाँ विश्वविद्यालय

0: चलाउँछ, रातारात आउँछ। प्रधानमन्त्री जानुभन्दा पहिला यसलाई यो दुईटा तिनवटा बैठकबाट नेपालको प्रस्तुतिलाई गजब बनाउन सकिने ठाउँ छ, यो तयारी गर्नुहोस्। यो बेलामा चाहिँ यसरी गरियो भनेदेखि भने चाहिँ यो खालि हाम्रो एउटा ग्रान्ड सो मात्रै हुँदैन, त्यसबाट हामीले एकदम ठोस उपलब्धि प्राप्त गर्ने अवस्था हुन्छ।
1: सरकारले विदेश स्थित नेपाली नियोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमा भन्दा बढ़ी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो। विद्यमान नियम अनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न वा नयाँ खाता खोल्न निर्देशन दिइएको छ। ती खाता मार्फत नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय संघ संस्था तथा सामुदायिक समूहहरू राहत सहयोग रकम संकलन गरिनेछ। परराष्ट्र मन्त्रालयको दैनिक प्रेस बुलेटिनमा सो कुराको उल्लेख गरिएको छ। नियोगहरूले तोकिएको ढाँचामा जम्मा भएको दैनिक अभिलेख राख्नुपर्नेछ। संकलित रकम प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्नेछ। अहिलेसम्म सरकारले दैवी प्रकोप उद्धार कोषको खातामा सीधै जम्मा गर्ने व्यवस्था मिलाएको थियो।
2: दक्षिण कोरियाले भुटेकोशी बाढ़ी पछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आज सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री चो ह्युन बीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो। भेटका क्रममा गत अगस्त 26 भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि भइरहेको खोज उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा कोरियाली विपद राहत टोली र अन्तर्राष्ट्रिय ऱ्यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
1: उत्तरी गोरखाको चोमनोब्री गाउँपालिका 4 नामरुङ स्थित बुढ़ी गण्डकी र थेराङ खोलाको बाढ़ीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ। यसबाट चुमनुबरीवासी समस्यामा परेका छन्। पैह्रोसहित आएको बाढ़ीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिनुभयो। थेराङ खोलाको बाढ़ीले नाङरुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढ़ीले बुढ़ी गण्डकीको बहाव बढ़न गई नाङरुङ भन्दा तल जंगलस्थित पुल पनि बगाएको छ।
2: सड़क विभागले धादिङको कृष्ण भीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको बताएको छ। निर्देशक डाक्टर विजय जैशीले आज स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै कृष्ण भीरको भौगोलिक अवस्था र भावी योजनाबारे जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जैशीका अनुसार हालैको वर्षा र बाढ़ीले कृष्ण भीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको छ। यातायात संचालनका लागि विभागले रात दिन काम गरिरहेको उहाँको दावी छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्र्याक फराकिले बनाउन थालिएको छ। पहिरोले सड़क भाँसिएपछि अवरूद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूख कटान र झाड़ी फान्ने काम गरी ट्र्याक खोलिएको हो। धादिङको कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढ़ेको छ। गत भदौ 10 गते भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो। सड़क सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन्। मुख्य राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक सड़कमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ। राजमार्गका विभिन्न स्थानमा सड़क बगाएका कारण मरमत र पुनः सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या वृद्धि भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: साथसाथै एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता
2: जहिले पनि जहाँ पनि
3: क्यास फिर्ता लिनुभयो त,
0: एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त, शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबरको पालो भएको छ। नेपाली कांग्रेसका नेता रमेश लेखकले महाधिवेशनको प्रक्रिया तत्काल नरोकी पार्टी विभाजन हुनबाट कसैले रोक्न नसक्ने टिप्पणी गर्नुभएको छ। कञ्चनपुरमा लेखकले विशेष महाधिवेशन र 14 महाधिवेशनबाट बनेको कार्य समितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने बताउनु भएको हो। यता कंग्रेस सभापति गगन थापाले पूर्व उपसभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। पूर्व उपसभापति खड्कासँग शनिबार र नेता डाक्टर कोइरालासँग आज भेट भएको एक नेताले जानकारी दिनुभयो। कंग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले दुवैजना नेतासँग छुट्टा छुट्टै छलफल गर्नुभएको हो। ती नेताले भनेका छन् सभापतिले पूर्ण र शेखर दाईसँग भेट्ने पूर्व योजना नै थियो, भेट भएको छ, कुराकानीका विषय सभापतिले कार्य सम्पादन समितिमा बताउनुहोला। आसन्न महाधिवेशन र बाढ़ीपछि राहत पुननिर्माण लगायतका विषयमा छलफल गर्न कंग्रेसको आज कार्य सम्पादन समितिको बैठक पनि बसिरहेको छ।
5: जेएनजी आन्दोलन भएको भोलि एक वर्ष पूरा हुँदैछ। एक वर्ष पूरा भएको अवसरमा वर्तमान सरकारले भोलि पर्सि भदौ 23 गते एक वर्ष पूरा हुँदैछ। 23 गते सरकारले सार्वजनिक विदा दिएको छ। दुई दिन अगाडि नै सरकारले बल्ल जेएनजी पार्क शिलान्यास गरेको छ र जेएनजी पार्क शिलान्यास गर्दै गृहमन्त्री सुदन गुरूङले अझै धेरै गर्न बाँकी रहेको बताउनु भएको छ। उहाँले जेएनजी पार्क शिलान्यास गर्दा केही असन्तुष्टि पनि जनाउनु भएको छ।
6: हाम्रो भौतिक पूर्वाधार मन्त्रीज्यूले गराउनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँले एकदमै सिरियसली लिएर उहाँले यसमा इम्पोर्टेन्स दिएर अझै राम्रो बनाउँ भन्ने कुरामा हाम्रो भौतिक पूर्वाधार मन्त्रीज्यू सुनिल अंशालले पनि भन्नुभएको छ भर्खरै पनि होइन। अब हामीहरू भनेको अब गृह प्रशासनतिर पर्यो, हामीले गर्नुपर्ने पार्ट त अब हाम्रो अझै पेन्डिङमै छ, अझै कुरा त भएको छैन। हामीले आफूलाई न्याय दिनुपर्ने अवस्था छ, यसमा हामीले आफै एउटा कसम खाएर आएको छौँ, त्यही यसमा कुरा गर्नेवाला नै छौँ, फरक पर्दैन। यहाँ जतिजना अब आउनुहुन्छ यो शिलान्यास के भन्छ, यहाँ जति पनि हाम्रो जेएनजीहरू शालिगहरू भन्छ होइन, त्यो शालिगको अनुहार हेरेर चाहिँ मेरो विचारमा अझै मैले त भने अलिक फ्रन्टतिर राख्नुपर्ने भनेको अझ साइडमा भएको छ। यो पनि अलिक खासै मलाई उत्यो भएको छैन, त्यो बुझाएको छैन, अलिक अझै अगाडि भइदिएको छ। तपाईँले हेर्दै जाँदाखेरि चाहिँ सजिलो पनि हुन्छ, राम्रो पनि हुन्छ, त्यो पनि भएको छ।
5: जेएनजी पार्क शिलान्यास भएको छ। गत वर्ष भदौ 23 गते जेएनजी आन्दोलन भएको थियो। जेएनजी आन्दोलनकै बलमा गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्वमा सरकार बनेको छ। प्रधानमन्त्रीमा बालेन्द्र शाह हुनुहुन्छ। सरकारले जेएनजी प्रतिवेदन जाँचबुझ आएको प्रतिवेदन भने अझै गुपचुप राखेको छ, सार्वजनिक गरेको छैन। जेएनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार मा सरकारले निशुल्क गरेको थियो, तर जुन आन्दोलन दबाउन राज्य संयन्त्र प्रयोग भएको भनिएको थियो त्यसमा संलग्नहरूलाई प्रतिवेदन अनुसार कार्यवाही गर्न भने सरकारले खुट्टा कमाएको छ। बल्ल जेएनजी शहीदहरूको शालिग निर्माण गर्ने भनेर आज शिलान्यास भएको छ।
3: पाल्पामा यो आर्थिक वर्ष मात्रै 231 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष 83-84 साउन र भदौ महिनाको 20 गतेसम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। यो आर्थिक वर्ष शुरू भएदेखिको परीक्षणको दर हेर्दा लुम्बिनी प्रदेशका 12 जिल्लामा सबैभन्दा धेरै पाल्पाबाट रिपोर्टिङ भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिनुभयो। जिल्लाका 4 अस्पतालमा भएको परीक्षणमा डेंगूका बिरामी देखिन्छ देखिने क्रम बढ़ेका छन्। पाल्पा अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिशन अस्पताल तानसेनमा उपचारका लागि पुगेका बिरामीलाई गरिएको परीक्षणमा डेंगू संक्रमण पुष्टि भएको पाइएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभएको छ।
5: नुवाकोटको देवीघाट बजारको ताँदी नदीमाथि बेली ब्रिज जडान शुरू भएको छ। नेपाली सेनाले बेली ब्रिज जडान शुरू गरेको हो। रसुवाको भुटेकोशी नदीमा भदौ 10 गते बुधबार बिहान भीषण बारीले नदीमा रहेको पक्की पुल बगाएको थियो। पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोड़िनेछन्। बारीका कारण भुटेकोशी र त्रिशुली नदीका सबै गरी करिब 100 वटामा क्षति पुगेको छ।
3: राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गर्नुभएको छ। पाठकले आज विज्ञप्ति जारी गरेर पार्टी सदस्य समेत नरहने अलग रहेको जानकारी गराउनु भएको हो। राप्रपालाई समयानुकूल पुनः संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर वर्ग समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिबाट करिब 4 वर्ष अघि महामन्त्रीको जिम्मेवारी सम्हालेको उहाँले बताउनु भएको छ। को एकताको आधार अनुसार यो अवधिमा ठोस कार्य हुन नसकेको हुँदा पार्टी छाडेको उहाँले घोषणा गर्नुभएको छ। पाठक राप्रपाका पूर्व नेता रविन्द्र मिश्रसँगै राप्रपामा जोड़िनु भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Soy. LG ले ल्यायो नयाँ LG Essential सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा LG, LG लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. भोटेकोशी बाढी पीड़ितलाई वितरण गर्न ठिक पारिएका राहत सामग्रीमा गम्भीर लापरवाही फेला परेको छ. विपदमा परेकालाई सहयोग स्वरूप पठाउन लागि चामल, आटा, भुजा, चिप्स लगायत खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका हुन्. खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले काठमाडौँका विभिन्न 5 भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो. खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम गरिएको अनुगमनले सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मको भण्डारणमा म्याद सकिएका सामग्री फेला परेका छन्.
3: पृथ्वी राजमार्ग अन्तर्गत थाहादिङ कृष्णवीर खण्डमा पहिरो गएर मुख्य सड़क अवरूद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो 3 दिनमा काठमाडौँ उपत्यकामा झण्डै 88,000 थान खाना पकाउने एलपी ग्यास सिलिण्डर भित्रिएको तथ्याङ्क नेपाल आयल निगमले सार्वजनिक गरेको छ. निगमले सड़क अवरूद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिणाममा ग्यास भित्राएको निगमले जनाएको छ. निगमको तथ्याङ्क अनुसार 18 20 भदौसम्म 87,877 सिलिण्डर ग्यास काठमाडौँ ल्याइएको हो. निगमका अनुसार 18 भदौमा 24,494, 19 34,134 र 20 29,249 सिलिण्डर ग्यास बिक्री वितरणका लागि काठमाडौँ आइपुगेको छ.
2: मधेसी समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्. पक्राउ पर्नेमा खोटाङ बाक्सिलाका 35 वर्षीय विशाल गुरूङ छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो. उनी विरूद्ध सार्वजनिक शान्तिमा खलल पुर्याउन नहुने कसुरमा अनुसन्धान अघि बढ़ाइएको छ. उनले सार्वजनिक स्थलहरूमा मधेसी समुदाय लक्षित भड़काउ अभिव्यक्ति लेखेका थिए.
3: अब विदेशका खबर. पश्चिमी इरानमा शनिबार भएको सड़क दुर्घटनापछि इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको संख्या 12 पुगेको छ. घटनामा 7 घाइते भएको सरकारी समाचार संस्थाले जनाएको छ. कुर्दिस्तान प्रान्तको शन्दा ओज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तर्प्रान्तीय सड़कमा दुर्घटना भएको हो.
2: इण्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आज बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जाकार्ता स्थित सोकार्नो हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा बन्द गरिएका छन्. इण्डोनेसियाको भूगर्भ तथा ज्वालामुखी सम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अचानक जाकाताउमा बिहान 3:53 जाँदा करिब 30 सेकेण्डसम्म विस्फोट भएको थियो. ज्वालामुखीको निगरानी क्यामेरामा विस्फोटसँगै लाभाको ज्वाला निस्किएको देखिएको थियो. विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन. अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने आदेश पनि दिएका छैनन्. तर स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा 3 किलोमिटर टाढा रहन चेतावनी दिइएको छ. ज्वालामुखीको खरानी जाकार्ता, बान्टेन, पश्चिमी जाबा तथा सुमात्राको लाम्पुङ लगायत क्षेत्रमा फैलिएको छ. सोकार्नो हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलले आज बिहान 5:30 9 उडान सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ. त्यसक्रममा उडान रद्द तथा ढिलाइ हुँदा विमानस्थलमा यात्रुको चाप बढ़ेको थियो.
3: हिजबुल्लाहले आफ्ना सैनिकलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले दक्षिणी लेबनानमा आक्रमण शुरू गरेको जनाएको छ र अरब सलिम शहरका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ. हिजबुल्लाह नामक आतंकवादी संगठनका आतंकवादीले दक्षिणी लेबनानको सुरक्षा क्षेत्रमा तैनाथ इजरायली रक्षा बलका सैनिकतर्फ 2 ड्रोन प्रहार गरे सेनाले विज्ञप्ति भनेको छ.
2: अब खेल खबर. लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ. आज भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो. साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो. नेपालका लागि गुलशन झाले अभिजित 44 तथा कप्तान रोहित पौडेलले अभिजित 24 रन बनाए. त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाए. आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए. साउदीका लागि इस्तियाक अहमद र मोहम्मद आथिफले 2-2 तथा मोहम्मद हिसमले 1 विकेट लिए. त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले 49.2 ओभरमा अल आउट हुँदै 190 रन बनाएको थियो। साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक 77 रन बनाए, मोहम्मद आतिफले 30 रन बनाए, मोहम्मद हिसम शेखले 18 रन बनाए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 19 रन दिएर 3 विकेट लिए। ललित राजवंशीले 10 ओभरमा 26 रन दिएर 2 विकेट लिए। दिपेन्द्र सिंह एरीले पनि 3 तथा शेर मल्लले 1 विकेट लिए। यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ। उक्त खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: भोटेको सीमा आएको भीषण बाढ़ीपछिको उद्धार 12 दिनमा, रसुवागढ़ी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी। बाढ़ीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप पठाइयो।
2: राष्ट्रसंघ तथ्य सहित प्रस्तुत हुन प्रधानमन्त्रीलाई गगन थापाको सुझाव। औपचारिकता र ग्रान्ड सोमा मात्र सीमित नगर्न आग्रह। जलवायु क्षतिपूर्तिको पहलमा सहयोग गर्न भूटानी प्रधानमन्त्रीसँग नेपाली सांसदको आग्रह।
3: भोटेको सी बाढ़ी पीड़ितलाई पठाउन लागि खाद्यान्न म्याद गुज्रेको फेला। कृष्णवीर खोलिएको ट्र्याकलाई फराकिलो बनाइदै वैकल्पिक मार्ग हुँदै 3 दिनमा भित्रियो 88,000 ग्यास सिलिण्डर। अभाव नहुने निगमको दावी।
2: इरानमा इन्धन ट्याङ्कर विस्फोट, मृत्यु हुनेको संख्या 12 पुग्यो। हिजबुल्लाको ड्रोन आक्रमणपछि दक्षिणी लेबलानमा इजरायलको जवाफी कार्यवाही शुरू। ज्वालामुखी विस्फोट पछि जाकर्ताका 209 उडान प्रभावित।
3: र लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा, नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्ने। अवस्था नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: रसुवाको भोटेकोशी त्रिशुली करिडोरमा भदौ 10 गते आएको भीषण बाढ़ीमा परि हालसम्म 1342 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ नियमित प्रेस ब्रिफिङ को आयोजना गर्दै यस्तो जानकारी गराएको हो। ब्रिफिङका क्रममा प्राधिकरणका प्रवक्ता शान्ति महतले मृतक मध्ये 98 जनाको शनाखत भई परिवारलाई हस्तान्तरण गरिसकिएको बताउनुभयो। उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित भएका छन्। अन्तर्राष्ट्रिय विज्ञहरूले समेत खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेको उहाँले बताउनुभयो। प्रवक्ता महतले बाढ़ीले क्षति पुर्याएका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा समेत खोजी कार्य जारी रहेको बताउनुभयो।
1: आज पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा खोजी कार्य जारी रह्यो। त्रिशुली 3A 160 मिटर, त्रिशुली 3B हेलिकप्टरबाट एक्जाभेटर ड्रप गरी 30 मिटर, रसुवागढ़ीमा 275 मिटर, लाङटाङमा 150 मिटर, सिलिमेमा 170 मिटर र अप्पर त्रिशुली 1 टनेल हेड टेलसम्म पुगेर खोजी कार्य निरन्तर जारी रहेको छ। माथिल्लो त्रिशुली 1 अडिट 3 आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्।
0: प्रवक्ता महतले बाढ़ीमा बेपत्ता भएका तथा फेला परेका सबको पहिचानका लागि आफन्त तथा नातेदारहरूको डीएनए परीक्षण भइरहेको समेत जानकारी दिनुभएको छ।
2: भोटेकोशी रसुवा बाढ़ीमा परेर ज्यान गुमाउने मध्ये अधिकांशको मृत्यु घटनास्थलमा नै भएको पाइएको छ। बाढ़ीपछि हालसम्म करिब 1300 बढ़ीको ज्यान गएकोमा 4 मात्रै अस्पतालमा मृत्यु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आपतकालीन तथा विपद व्यवस्थापन केन्द्रको विवरण अनुसार जारी गरेको अध्यावधिक स्थिति प्रतिवेदन अनुसार हालसम्म बाढ़ी प्रभावित रसुवा नुवाकोटमा 316 घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा उपचार गरिएको थियो। उद्धार गरिएका मध्ये 4 उपचारको क्रममा मृत्यु भएको हो। यसमध्ये 210 जना उपचार पश्चात घर फर्किसकेका छन्। मन्त्रालयको विवरण अनुसार हाल 72 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विपद पश्चात 19 विभिन्न स्वास्थ्य संस्थाहरूबाट घाइतेहरूलाई आपतकालीन स्वास्थ्य सेवा प्रदान गरिएको छ। बाढ़ी प्रभावित क्षेत्र रसुवामा हैजाको जोखिम बढ़ेपछि 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ।
0: भट्टेकोशी बाढ़ी प्रभावित क्षेत्र रसुवा स्थित विद्युत आयोजनाका 5 सुरुङमा मानिसहरूको खोज तथा उद्धार कार्य चलिरहेको छ। नेपाली सेनाका अनुसार रसुवागढ़ी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्राविधिक सहितको टोली पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी गरिरहेको छ। त्रिशुली 3A पावर हाउस तथा टनेलमा नेपाली सेनाका 8 फौज, रेस्क्यू इक्विपमेन्ट सामग्री सहित खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको नेपाली सेनाले जनाएको छ। त्रिशुली 3B अडिट 2 फौज छिरी, अडिट 1 निस्किएको छ। उद्धार कार्य 12 दिनमा पनि जारी रहेको छ। अडिट 2 टनेलबाट एक्सकाभेटर जान सक्ने गरी बाटो सफा गरिँदैछ। उत्खनन तथा उद्धार कार्य मा हाल 3 मिनी एक्सकाभेटर प्रयोग गरिएको छ। साथै 3 ठूला एक्सकाभेटर परिचालन गर्न, सुरुङ खाली गर्ने तथा पहुँच तयार गर्ने कार्य पनि जारी रहेको छ। विभिन्न चुनौतीका बावजूद सम्बन्धित विभिन्न निकायसँग आवश्यक समन्वय गरी जेसीबी, ब्रेकर लगायत उपलब्ध आवश्यक उपकरणहरूको प्रयोग मार्फत उद्धार तथा उत्खनन कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ। चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त

0: टोलीले मिनी एक्सकभेटर र मड पम्पको सहायताले लेदो फाल्ने पावर हाउसको करिब 50-60 मिटर नजिक पुगेको सेनाले जनाएको छ। स्याफ्रुबेसीमा स्लिङ अपरेशन मार्फत एक्सकभेटर लगेर टनेल इलाकामा लैजाने कार्य भइरहेको छ। माथिल्लो तेसुली एकमा विदेशी सहितको टोलीले थर्मल क्यामेरा मार्फत टनेलभित्र थप खोजी कार्य गर्ने जनाइएको छ।
1: नुवाकोटको देवीघाटमा 60 मिटर लामो एक्रो ब्रिज निर्माण थालिएको छ। भदौ 10 गते आएको भटेको सी बारीले तादी नदीको पक्की पुल बगाएपछि नेपाली सेनाले फलामे एक्रो ब्रिज निर्माण अघि बढ़ाएको हो। विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा नेपाली सेनाका इन्जिनियर र फौज सहित 55 जनाको टोली एक्रो ब्रिज निर्माणमा खटिएका छन्। अबको केही दिनमै पुल निर्माण सकिने र पैदल आवत जावत तथा यातायात संचालन सहज हुने नेपाली सेनाले जनाएको छ। भदौ 10 गते आएको बाढ़ीले त्रिशुली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवत जावत प्रभावित भएको छ। बाढ़ीका कारण विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीको पुल तथा सड़क संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवत जावत पुनस्थापित गर्न एक्रो ब्रिज निर्माणको काम तीव्रता दिएको हो। बाढ़ीका कारण सड़क तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवत जावत सहज बनाउन सेनाले 60 मिटर लामो 5.5 मिटर चौड़ा तथा 50 टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको हो।
0: सड़क विभागले धादिङको कृष्ण भीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ। आज स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर विजय जयसीले कृष्ण भीरको स्थायी समाधानका लागि दुईवटा मुख्य विकल्पमा अध्ययन गरिरहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार पहिलो विकल्पमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा गृह कार्य भइरहेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिव सहितको टोलीले कृष्णभीरको वस्तुस्थिति अवलोकन गरी छिटोभन्दा छिटो समस्या

0: गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको छ। सड़क सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन्। मुख्य राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक सड़कमा सवारीको चाप थपिएपछि आवागमन समेत प्रभावित बनेको छ। राजमार्गका विभिन्न स्थानमा सड़क बगाएका कारण मरमत र पुनः सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या पनि वृद्धि भएको हो।
1: गोर्खाको नामरुङ स्थित थेराङ खोलामा बाढ़ी आउँदा यस क्षेत्रका पदमार्ग, होटल, जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले चुम्नुब्री गाउँपालिका वड़ा नम्बर 2 र 4 जोड्ने फलामी पुल र गाबदेखि नामरुङ जंगल जाने बुढ़ी गण्डकी नदीको झुलुङ्गे पुल समेत बगाएको प्रशासनले जनाएको छ। दुईवटा लघु जलविद्युत आयोजना बगाएर लगेपछि बत्ती, संचार सेवा तथा विद्युतबाट चल्ने सबै सेवाबाट प्रभावित बनेका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय गोर्खाले मनास्लु र लार्के पास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज सार्वजनिक सूचना जारी गरी यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नभएसम्म पदयात्रा नगर्न आग्रह गरेको हो। यो वर्षको शरद ऋतुमा 29 टोलीका 348 आरोहीले मनास्लो हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ। विभागबाट अहिलेसम्म 32 टोलीका 367 आरोहीले शरद ऋतुमा हिमाल चढ़न अनुमति लिएका मध्ये मनास्लोका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ। पुल बगाएपछि भर्खर शुरू हुँदै गरेको मनास्लोको पर्यटक आवागमन प्रभावित हुने भएको छ। लार्के पासका लागि गएका सयौं पर्यटक पुल नहुँदा अलपत्र परेका छन्।
0: नेपाल परिवेशमा एक सिलिण्डर ग्यास खरिदका लागि उपभोक्ताहरू हप्तौंसम्म लाइनमा कुर्न बाध्य लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवनभर।

0: हुनु होइन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: विगत दुई महिनादेखि काठमाडौँ उपत्यका लगायत देशभर खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएको छ। उपभोक्ताहरू एक सिलिण्डर ग्यास खरीदका लागि हप्तौंसम्म कुर्न बाध्य छन्। बजारमा ग्यास नपाएर शास्ति बिहोर्नु परेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ। यसअघि बजारको माग अनुसार ग्यास आपूर्ति भइरहेको दावी गर्ने सरकारी निकायले धादिङको कृष्णभीरमा सड़क क्षतिग्रस्त भएकाले काठमाडौँमा ग्यासको आपूर्ति प्रभावित भएको नयाँ बहाना पाएको छ। सड़क अवरूद्ध भएको भन्दै ग्यास उद्योगीहरूले वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेकाले प्रति सिलिण्डर 105.38 रूपियाँ अतिरिक्त शुल्क असुल्न थालेका छन्। बढ़ी शुल्क तिर्दा समेत उपभोक्ता भने रित्तो सिलिण्डर बोकेर पसल पसल धाउनुपर्ने अवस्था छ। विगतमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण थपघट आयल निगमले गर्दै आएकोमा यसपटक उद्योगीले नै ग्यासको मूल्य बढ़ाएको घोषणा गरेपछि जनताले सरकार कहाँ छ भन्दै प्रश्न गर्न थालेका छन्। दुई तिहाईको सरकार हुँदा पनि जनताका न्यूनतम समस्या हल किन भइरहेको छैन आम प्रश्न छ। आयल निगमको मिले महत्वमा बजारमा अभाव सृजना गरेर व्यवसायलाई पोस्ने काम गरिएको उपभोक्ता जागरण अभियानका अध्यक्ष कृष्ण प्रसाद मार्सेली भण्डारीले बताउनुभयो।
5: सरकार त व्यवसायसँग लाचार भएको त पटक पटकका घटनाले देखिन्छ नि। योभन्दा अगाडि त ग्यासको आपूर्तिमा अड्कनु पर्ने कुनै परिस्थिति नै थिएन। अहिले त लु भोटेको प्रोब्लम भयो, किसीको प्रोब्लम भयो, हिजो त कुनै

0: प्रब्लम नहुँदाहुँदै त्यो ग्यास किन अभाव गराइयो, किन सेटिङमा चाहिँ आपूर्ति असर बनाइयो भनेर हामी संसदको प्रतिनिधि सभाको उपभोक्ताहित समितिमा समेत हामीले कुरा राखेको हौं। र अहिले पनि के हो भने ग्यास आएको छ त्यो परल मूल्यमा बिक्री वितरण गराउन सम्बन्धित वितरकमा कतिवटा सिलिन्डर गयो, यसको लगत राखेर कुन कुन ठाउँमा गयो र त्यहाँ कसरी वितरण भइराखेका छ भन्ने कुरो प्रहरी प्रशासन लगाएर भए पनि उपभोक्ताहरूको मागको रेकर्ड अनुसार चाहिँ वितरण गर्नुपर्ने हुन्छ, तथाभावी चाहिँ कालोबजारी गरेर फैलिन्छ।
1: भटेकुसी बाढ़ी अघि नै काठमाण्डुमा हाहाकार रहेको ग्यास सहज अवस्थामा फर्किएको थिएन। बाढ़ीले राजमार्गमा क्षति पुर्याएपछि ढुवानी थप बिथुलिएसँगै केही दिन यता डिपोहरूमा फेरि रित्त सिलिण्डरका लाइन लाग्न थालेका छन्। यही संकटलाई मौकाका रूपमा लिँदै उद्योगीले मूल्य वृद्धि गरेका हुन्। आय निगमले असक्षमता लुकाउन गरेको क्रियाकलापले अहिलेको अवस्था आएको उपभोक्ता अधिकार मंचका अध्यक्ष प्रेमलाल महर्जनको बुझाइ छ। जनआक्रोश बढ़दै गएपछि सरकारले 87,000 भन्दा बढ़ी ग्यास उपत्यका भित्रिसकेकाले अभाव नहुने आश्वासन दिएको छ। नेपाल आय निगमले भदौ 18-20 हिजोसम्म विभिन्न कम्पनीका कुल 87,887 सिलिण्डर ग्यास काठमाण्डु भित्रिएको जनाउँदै अब अभाव नहुने बताएको हो। तर जति ग्यास आए पनि बजारमा अभाव जिउका त्यो किन हुन्छ भन्दै उपभोक्ता अधिकार मंचका अध्यक्ष महर्जनले प्रश्न गर्नुहुन्छ।
2: हटबटना उसले के नगरेको जस्तो नेपाल आयल निगमले फुल सिलिन्डरमा ल्याउँदाखेरिको यो समस्या हो, अहिलेको समस्या चाहिँ नत्र होइन भने तपाईँको हुना हुनेको अवस्थामा पनि स्याहार गाडी मार्फत चाहिँ काठमाडौँ उठेकामा 87,000 ग्यास सिलिण्डर ल्याइसके भनिरहेको अवस्थामा हामीले पढ्दाखेरि त्यो 87,000 सिलिण्डर कहाँ गइरहेछ प्रश्न यहाँनिर आउँछ। त्यही कारणले चाहिँ मूल कुरा चाहिँ नेपालको व्यवस्थापन त्रुटिको कारणले र केही अवाञ्छित यो जस्तो चाहिँ अनुचित व्यापारिक क्रिया गरेर बढी मूल्य लिने कालाबजारी गर्ने व्यवसायहरूको कारणले यो स्थिति आएको हो।
1: उपभोक्ता ठगीमा पर्दा सरकार मुख दर्शक बन्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ। बजारमा कालोबजारी मौलाउँदा पनि सरकारको उपस्थिति नदेखिएको उहाँले बताउनुभयो।
2: सरकारको उपस्थिति बजारमा सघन रूपमा देखिनुपर्ने थियो, सघन रूपमा देख्नै सके, सरकारले चाहिँ जनताको विश्वास पनि जित्न सकिएन। यो दुईटा कारणले चाहिँ अहिले समस्या गम्भीर छ। ढुवानी भाडा भनेर मूल्य वृद्धि 105 रुपियाँ मूल्य वृद्धि गराउने काम जुन गरियो त्यसमा पनि तपाईँको ठूलो आशंका छ। डिलर र सब डिलर मार्फतै घर घरमा पुग्न सक्ने बाटा पनि बनाउनु पर्ने थियो, यसमा पनि हामीलाई चाहिँ शंकै लागेको छ। गर्नुपर्ने यसरी थियो तर गरेको छैन।
3: नेपाली कंग्रेसका सभापति गगन थापाले 15 महाधिवेशन सार्न सक्ने वैधानिक सुविधा नभएको बताउनु भएको छ। कार्य सम्पादन समितिको बैठकमा थापाले तलमाथि नगरी निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने बताउनु भएको हो। कंग्रेसले महाधिवेशनको मिति असोज 16-देखि 18 गतेसम्म तय गरेको छ, तर बाढ़ीका कारण रसुवा धादिङ र नुवाकोटमा वडा अधिवेशन गर्न कठिन रहेको थापाको भनाई छ। आजै कंग्रेसको देउबा समूहका नेता रमेश लेखकले भने पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कंग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिनुभएको छ। कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढ़िरहेको बताउनु भएको हो। उहाँले विशेष महाधिवेशन मार्फत 14 महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दावी समेत गर्नुभयो।
0: मैले उहाँहरूलाई पटक पटक भेटेर भनेको छु तपाईँहरू विशेष महाधिवेशन नगर्नुहोस्, यदि विशेष महाधिवेशन भयो भने यो पार्टी विभाजन हुन्छ है, यो पार्टी विघटन हुन्छ है, विखण्डन हुन्छ है, दुईटा पार्टी बन्छ है। अब आउने मंसिरको महिनामा स्वतः तपाईँहरू सभापति बन्ने सम्भावना छँदैछ। शेरबहादुरजीले छोड्ने कुरा भनिसक्नुभयो, विधानले वा सभापति बन्न पाउनुहुन्न, त्यस कारण तपाईँहरू जो सभापति बन्नुहुन्छ अगाडि बढ्नुहोस्, तर विशेष महाधिवेशन गरेर जबरजस्ती शेरबहादुरजीलाई हटाउनुभयो, चौथवा महाधिवेशनको निर्वाचित समितिलाई जबरजस्ती हटाउनुभयो भने पार्टीमा विखण्डन हुन्छ, विग्रह हुन्छ, झगडा हुन्छ, पार्टी विभाजन हुन्छ। मैले भनेको
3: विशेष महाधिवेशन र 14 महाधिवेशनबाट बनेको कार्य समितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री शरद राज पाठकले पार्टीका सबै जिम्मेवारी र सदस्यता परित्याग गर्दै राप्रपाबाट पूर्ण रूपमा अलग भएको घोषणा गर्नुभएको छ। पाठकले आज विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि राप्रपाबाट अलग हुने निर्णय गरेको जानकारी दिनुभएको हो। वहाँले महामन्त्री लगायत पार्टीका सबै जिम्मेवारी परित्याग गरेको र अब पार्टी सदस्य समेत नरहने स्पष्ट पार्नुभएको छ। पाठकले पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रहेको बताउनु भएको छ। भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसर हो भन्ने कठोर नारालाई मूल मन्त्र बानेको बताउने राप्रपाभित्र त्यस अनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव रहेको पाठकले उल्लेख गर्नुभएको छ। वहाँ रविन्द्र मिश्रसँगै एकताका क्रममा राप्रपामा समाहित हुनुभएको थियो। गत फागुनको चुनाव लगत्तै मिश्रले पनि राप्रपा परित्याग गरिसक्नु भएको छ। त्यसअघि महामन्त्री धवल शमशेर राणाले पनि पार्टी परित्याग गर्नुभएको थियो।
3: परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन बीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा उहाँहरूबीच नेपालमा हालै आएको विनाशकारी भट्टेकुसी बाढ़ीपछि जारी खोज उद्धार र राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको हो। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर्निकाय द्रुत प्रतिकारीय टोली तथा कोरिया डिजास्टर रिलीफ टीम पठाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभएको छ। विपदपछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा वेल्ड व्याक वेटर अवधारणा अनुसार पुनर्निर्माण अघि बढ़ाइने बताउनुभयो। यस कार्यमा दक्षिण कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो। भेटवार्ताका क्रममा दक्षिण कोरियाका परराष्ट्र मन्त्री ह्युनले नेपालमा विपदपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाह संचार र थाह खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। भोटेकोसी नदीमा यही भदो 10 गते आएको बाढ़ीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले एक वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढ़ीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यले एक वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। अस्पतालका अनुसार यसबाट प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुग्नुका साथै उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग पुग्नेछ। निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात तथा विवरण सम्बन्धी जानकारी छिटै सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ। प्रभावित परिवारले कसरी सेवा लिन सक्ने भन्ने विषयमा आवश्यक प्रक्रिया तय गरी जानकारी गराइने अस्पतालले जनाएको छ।
2: काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँमा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तरनगर यातायात सञ्जाल विकास गरिने बताउनु भएको छ। उहाँले उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना तयारीमा रहेको बताउनु भएको हो। 2083 वैशाख 1 गतेदेखि काठमाडौँ महानगरपालिकाले साझा यातायात संघको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिश कार्यदलले डंगोल समक्ष प्रतिवेदन बुझाएको छ। काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यो अध्ययन गरेको हो। अध्ययन समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत लगायतको सहभागिता रहेको थियो। प्रतिवेदन बुझ्ने क्रममा परीक्षणकालीन सेवामा 3 महिना अवधिको समीक्षा गर्दै गरिएको थियो। यस अवधिमा 66,952 जना यात्रीले सेवा लिएका छन्। एउटा बसले दैनिक औसत 142 जना यात्री बोक्ने गरेको र यसबाट दैनिक 3,134 रूपियाँ आमदानी हुने गरेको देखिएको छ। एउटा बसको दैनिक सञ्चालन लागत 4,814 रूपियाँ रहेको छ।
3: भोटेकोसी बाढ़ीपछि विस्थापित भएका पीड़ितहरूको मानसिक स्वास्थ्य तथा स्वास्थ्य र मनोसामाजिक अवस्था सामान्य बनाउन सरकारले तीव्र रूपमा परामर्श सेवा सञ्चालन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आपतकालीन तथा विपद व्यवस्थापन केन्द्रको विवरण अनुसार मन्त्रालयले विभिन्न संघ संस्था तथा चिकित्सकहरूको सहायतामा सञ्चालन गरेको परामर्श केन्द्रहरूबाट हालसम्म 6,268 जना नागरिकसम्म मनोसामाजिक परामर्शको सेवा लिएका छन्। यी मध्ये 3,813 जनाले प्रत्यक्ष रूपमा साइकोलोजिकल फर्स्ट एड तथा एमएचपीएसएस सेवा समेत लिइसकेका छन्। प्रभावित क्षेत्रमा बिरामी तथा पीड़ितहरूको मानसिक उपचारका लागि 125 जना विशेषज्ञ जनशक्ति खटाइएको छ, जसमा 2 जना मनोचिकित्सक, 2 जना साइकोलोजिस्ट र 121 जना मनोसामाजिक परामर्शदाताहरू निरन्तर क्रियाशील रहेका छन्।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कार्य संयोजन समितिले रसुवाको भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि 24 बुँदे विशेष प्रस्ताव पारित गरेको छ। आज पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकले यस्तो प्रस्ताव पारित गरेको हो। बाढ़ीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे गम्भीर छलफल गरेको नेकपाले जनाएको छ। बैठकले बाढ़ीको प्रभाव न्यूनीकरण तथा दीर्घकालीन समाधानका लागि खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनर्स्थापना, अति आवश्यक सेवा तथा पूर्वाधार पुनसञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेन रूस युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकाले आफ्नो कूटनीतिक प्रयासलाई तीव्र बनाइरहेको छ। अमेरिकी विशेष दूत स्टीभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाई जारेड कुस्नर मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उच्चस्तरीय वार्ता सम्पन्न गरेपछि आज के पुगेका छन्। युद्ध शुरू भए यता विटकफ र कुस्नरको यो युक्रेनी राजधानीको पहिलो भ्रमण हो। किबमा लगातार भइरहेका रूसी मिसाइल तथा ड्रोन आक्रमणबीच उनीहरू त्यहाँ पुगेका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्तापछि अमेरिकी प्रतिनिधिमण्डलले रूसी आक्रमणबाट क्षतिग्रस्त मध्य किव स्थित ऐतिहासिक सेन्ट सोफिया क्याट्रेलको अवलोकन गरेको थियो। जेलेन्स्कीले युक्रेनमा हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टरहरूको तीव्र अभाव रहेको र त्यसका कारण देश रूसी ब्यालिस्टिक मिसाइल आक्रमणको उच्च जोखिममा रहेको बताउनु भएको छ। अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटपछि उहाँले आफ्ना वार्ता टोलीसँग छलफल गर्नुभएको थियो। अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणकै अवधिमा रूस र युक्रेनबीच 72 घण्टे अस्थायी युद्ध विराम लागू गरिएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हात पारेको छ। आज भएको खेलमा नेपालले साउदी अरेबियालाई 5 विकेटले हराएको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि गुलसन झा 44 र रोहित पौडेल 24 रनमा अभिजित रहेका थिए। ईशान पाण्डेले 40 रन बनाउँदा देव खनालले 39 रनको योगदान दिए भने ओपनर अर्जुन कुमार 15 र आसिफ शेख 20 रन बनाएर आउट भएका थिए। त्यसअघि मलेसियाको बायोमास ओभरमा टस जितेर ब्याटिङ गरेको साउदी अरेबियाले 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। साउदीका लागि अब्दुल वाहिद अब्दुल गफरले सर्वाधिक 77 रनको योगदान गरे। मोहम्मद आतिफले 30 र मोहम्मद हिसाम शेखले 28 रन थपेका थिए। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3 विकेट लिएका थिए। ललित नारायण राजवंशीले 2 तथा शेर मल्ल र गुलसन झाले समान 1-1 विकेट हात पारेका थिए। लगातार जीतसँगै नेपाली टोली 1 खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको छ।
3: नेपाल ए ले जित विहीन हुँदै अस्ट्रेलियामा भएको एक दिवसीय अभ्यास श्रृंखलाको अन्त्य गरेको छ। आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भएको हो। यसअघि नेपालले तास्मानिया र साउथ अस्ट्रेलियासँगको खेल पनि गुमाएको थियो। नेपालले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्डले 1 बल बाँकी रहँदा 8 विकेट गुमाएर पूरा गर्यो।
2: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: घटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1342 पुग्यो। अधिकांशको मृत्यु घटनास्थलमा नै भएको पाइयो। 5 वटा सुरुङमा खोजी चल्दै।
2: काठमाडौँ उपत्यका सहित देशभर ग्यासको चरम अभाव, उपभोक्ता मारमा सरकारले लाचारीपन देखाएको भन्दै चौतर्फी आलोचना।
3: कांग्रेस महाधिवेशन असोज 16 मई शुरू हुने सभापति थापाको भनाई। महाधिवेशन रोकिए, कांग्रेस विभाजन कसैले रोक्न नसक्ने रमेश लेखकको चेतावनी।
2: पुटिनसँगको वार्तापछि अमेरिकी प्रतिनिधिमण्डल युक्रेन पुग्यो। युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि भेटवार्ता।
3: र साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश। नेपालको ए टोली तेस्रो अभ्यास खेलमा पनि पराजित।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
1: आमा, म पनि तपाईँसँग कुरा गर्छु नि।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। हार्दिक स्वागत छ मानिसजी।
1: धन्यवाद लिन्जी।
0: तपाईँसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाईँ रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोहतारी रहनु भएको थियो। खास के हो, जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढीमा बेपत्ता हुनुभएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
1: नेपालीहरूको लोकप्रिय रेडियो सीआईएन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु र वास्तवमा यो भोटेकोशी बाढीबाट आज हजारौं नेपाली थप प्रभावित हुनु परेको छ। करिब 1000 भन्दा माथि हिजोसम्मको तथ्याङ्कले नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ ज्यान गुमाउनु परेको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु र हजारौं नागरिकहरू अहिले पनि हराइराख्नु भएको छ। मलाई आशा छ उहाँहरू भेटिने हुनेछ। राज्यले त्यो किसिमको प्रयत्न गरिरहेछ। आज योभन्दा बढ़ी फोहोर लगाएर उहाँहरूलाई चाहिँ भेटाउने कोसिस हुनेछ र हामी सबैजना लागिरहेका छौं। जहाँसम्म म चाहिँ यो भोटेकोशी बारीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
0: थिएँ।
1: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन। कि रसुवागढी स्याप्रुबेसीदेखि लिएर तल त्रिशुली अझ देवीघाटसम्मको त्यो अवस्था, त्यो भाबर कहाली लाग्दो अवस्था हेर्दा वास्तवमा यो प्रकृतिले मान्छेलाई, हामी मानव जातिलाई, खास गरी नेपाल जस्ता कमजोर मुलुकहरू जो चाहिँ विकसित राष्ट्रहरूले जलवायु परिवर्तन, यो क्लाइमेट चेन्जको चाहिँ प्रभाव नेपाल जस्ता देशहरूमा परिरहेको छ। यसले आज र भोलिका अझ आगामी दिनमा यो भयावह नेपाल जस्तो हिमाल भएको र खास गरी बहु प्रकोप भएको देशमा अत्यन्तै भयावह अवस्था छ।
0: यसमा जाजरकोटका बासिन्दाहरू पनि थियो।
1: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर, मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा, कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटन गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
0: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
1: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले भन्दा त्यहाँ सुरुङमा अहिले पनि 100 नागरिक, करिब 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा 6 हाइड्रोमा करिब 100 त्यहाँ चाहिँ दक्ष प्राविधिक त्यो कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
0: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
1: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली, अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगाया गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यू गरेर जाजरकोट पठाइसकेका।
0: उद्धारमा पनि आउनु भयो त्यहाँ?
1: होइन, उद्धार
0: कतिजनाको उद्धार भयो? जाजरकोट बासिन्दा
1: 9 चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौं।
0: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
1: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं। हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं। त्यहाँ जो चाहिँ समिति छ, प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू, नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरेमाट मार्फत हामीले रेस्क्यू गयौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ, हिजो पनि हामीले हाम्रो दलको नेता माननीय विश्वराज आङदेम्बे लगायतका राजनीतिक हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद।
0: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
1: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन। हिजो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्तै हल्का रूपमा कि विश्वमा लेदो सोर्ने मेसिन छैन भनेर भन्नुभयो कि हामीलाई आश्चर्यचकित लाग्यो कि आजको दिनमा सरकारले नागरिक खोज्दै जानुपर्ने दिनमा नागरिकले सरकार खोजिरहेका छन् तर पनि उद्धार भइरहेको छैन, आफन्तहरूको आँखामा आँसु बगिरहेको छ निरन्तर। आज चाहिँ त्रिशुलीमा त्रिशुलीका किनार किनार हाम्रा नागरिकहरूका शवहरू व्यवस्थापन हुन सकिरहेको छैन। तपाईँहरूले देखिसक्नुभयो कस्तो भयो, एकदम चाहिँ त्यो किसिमको काहाले लाग्दो चाहिँ लासहरूलाई विभिन्न चाहिँ जनावरहरूदेखि विभिन्न चाहिँ उसले आक्रमण गरिरहेको अवस्था छ। इन्डियासम्म हामीले चाहिँ हेर्दा हेर्दै त्रिशुलीमा नारायणीमा चाहिँ हाम्रा चाहिँ दाजुभाइका शवहरू हामीले तान्न सक्ने मेसिन अथवा त्यस्तो उपकरण नहुँदा आज इन्डियामा चाहिँ अब त्यहाँ चाहिँ शवहरू लागिरहेको त्यहाँ भेटाइरहेको चाहिँ अवस्था छ। त्यसकारण यो कहाले लाग्दो अवस्था छ, यसलाई हामीले विपदबाट हामीले विगतका विपदहरू, यो मात्र नेपालमा पहिलो विपद होइन, योभन्दा ठूला ठूला विपदहरू अरू विपदहरू पनि भए। हिजो 72 सालमा भैँचालो गयो, त्यो बेला पनि हजारौं नागरिकले ज्यान गुमाउनु पर्यो। कोविडको बेलाको कुरा गरौं या त पश्चिम जाजुकोटको भूकम्पको बेला, यस्ता विपदहरू नेपालमा बेला बेला आइरहेका छन्। हामी विपद आएको बेला मात्रै यो विपदबाट हामी कसरी जोगिने होला भन्ने सोच्छौं। सरकारले यद्यपि अरू नीति निर्माण तहमा रहनेहरू हामी सबैले, तर यो विपदभन्दा पूर्व तयारीको कामहरू हामीले गर्न सकेको छैनौं।
0: जस्तो जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
1: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजुकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजुकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज सयौं नागरिकहरू, सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजुकोटको भूकम्पलाई प्रणयमानमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो प्रणयमानले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजुकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर भर्खरै यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो प्रणयमानले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
0: तपाईँले उद्घाटन गर्नुभयो,
1: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो, किनभने विभिन्न नेपालका यी प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ यो नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाप चाहिँ सिद्धिनु भन्छ नि।
0: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि?
1: एकदम धेरै ढिला नि हजुर, यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसे कम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यो स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आशंका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसे कम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भोटेपछिको यो वितण्डाले हाम्रो प्रणयमान कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
0: तपाईँले त्यो कुरा चाहिँ सरकारवाला निकायमा भन्नुभएको छ,
1: मैले भनिरहेको छु हाम्रो प्रणयमानको गति रोकिँदैन, हामी लाग्छौं मैले सदन र सरकारको ध्यान जाजुकोट प्रति आकृष्ट गरेको छु र अब त्यो गति चाहिँ रोकिँदैन जहाँ पैसा छ अहिले पनि